0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले सामाजिक सञ्जाल सहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानि पुग्ने गरी अपमानजनक झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ। यस्तो कार्य गरेमा कानून बमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको छ।
2: दूरसंचार सेवा प्रदायक एनसेल लिमिटेडको शेयर बिक्री सम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ। उक्त शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिनुपर्नेमा नदिएको, शेयर खरिद बिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको जस्ता कारण देखाई सम्झौता स्वीकार गर्न नहुने अध्ययनको सुझाव छ।
1: रौतहटको बौद्धी माई नगरपालिकाले आइतबारको विदा खारेज गरेको छ। नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय आइतबार पनि खुल्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतका कार्यालयहरूमा आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
2: नेपाल वैदेशिक रोजगार व्यवसाय संघ म्यान पावरले वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै काम छोडेर सोमबारदेखि वैदेशिक रोजगार विभागमा धरना दिँदै आएका छन्। म्यान पावरले मलेसिया र खाड़ीका देशका लागि तोकेको न्यूनतम लागत शुल्क 10,000 रूपियाँ गन्तव्य देशबाट महँगो तिरेर ल्याएको मागपत्रमा श्रमिक पठाउन नसक्ने भएकाले श्रमिकले विदेशमा कमाउने एक महिनादेखि दुई महिनाको पारिश्रमिक बराबरको शुल्क तोक्नुपर्ने भन्दै सोमबारदेखि विभागमा धरना दिन थालेका हुन्।
1: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाडा छूट र कम्तीमा दुई वा आरक्षित सीटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड़ दिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।
2: ग्लोबल आईएमई ब्याङ्कले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट योजना सार्वजनिक गरेको छ। ब्यांकले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले ब्यांकको आधारभूत न्यूनतम 5% प्रिमियम थपेर कर्जा पाउनेछन्।
1: विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा हाजिर भएका गोल्छालाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो।
2: अब शेयर बजार 3 कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार भने स्थिर भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 0.79 अंकले बढ़ेर 2641.85 अंकमा बन्द भएको हो।

0: को एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: यो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशको खबर। दक्षिण अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा 175 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भूकम्पमा 600 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धारकर्मीहरूले भत्किएका भवनमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्।
5: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने 20 एसियाली खेलकुद एसियाडमा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने 4 खेलका खेलाड़ी भारत र चीनमा तयारी गरिरहेका छन्। 22 खेलमा 136 जना खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा 20 एसियाडमा सहभागी हुँदैछन्।
4: अब विचार विश्लेषणको पालो। प्रदेश आवश्यकता अतिरिक्त आधार शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकले छापेको छ। अघिल्लो आलेख प्रदेश खर्चिलो र औचित्यहीन छन्। श्रावण 10 तीन तहको कुल खर्चमा प्रदेश सरकारको प्रशासन भारत लगायत संघीय मुलुकहरूले अति केन्द्रीकरण क्षेत्रीय असन्तुष्टि विविधता र शक्ति सन्तुलनका समस्या समाधान गर्न प्रदेश सरकारलाई संवैधानिक रूपमा सशक्त बनाई अधिकार बाँडफाँड गरे। नेपालले प्रदेश संरचना निर्माणमा यी अनुभव लगायतलाई आधार बनाउन सक्छ तर नेपालमा संघीयताको माग 7 भन्दा पुरानो हो र नेपाली संघीयताको झगको बेगलै ऐतिहासिकता छ भन्ने बुझ्नुपर्छ। यसका लागि मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायको लामो संघर्ष रगत र पसिना बगेको छ। यस यथार्थलाई व्यवस्था गर्नु मुलुकलाई पुनः द्वन्द र दुर्घटनातर्फ धकेल्नु हो। त्यसैले यस्तो प्रयास कसैबाट पनि नहोस्।
5: द्रुत डिजिटल प्रशासन शीर्षकमा टीकाराम आचार्यको विचार गोर्खापत्रमा छापिएको छ। प्रशासनमा डिजिटलाइजेशन आधुनिक शासन प्रणालीको निर्विकल्प र अनिवार्य मार्ग हो। देशैभरि भरपर्दो गुणस्तरीय र सुलभ ब्रोडब्यान्ड इन्टरनेट र महामार्ग अप्टिकल फाइबरको भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ। नागरिक तहमा डिजिटल साक्षरता अभियान चलाउनु पर्दछ। अभियान चलाउनु र सरकारी कर्मचारीलाई आधुनिक प्रविधि मैत्री सिप र समय सापेक्ष तालिम दिनु उत्तिकै आवश्यक छ। डाटा सुरक्षा र डिजिटल हस्ताक्षरलाई अनिवार्य रूपमा लागू गर्दै साइबर सुरक्षाको प्रणालीलाई अझ सुदृढ़ बनाउनुपर्छ। सरकारी सेवालाई पूर्ण रूपमा बिचौलिया मुक्त कागजविहीन र झ्यालविहीन बनाउन सक्दैनौ तबसम्म नेपालको सार्वजनिक प्रशासनमा डिजिटलाइजेशनको मार्गचित्र पूर्ण रूपमा कार्यान्वयनमा जान सक्दैन। तसर्थ जेनजी पुस्ताको आन्दोलनको भावनालाई सम्बोधन गर्न र विश्व परिवेशमा आएको रूपान्तरित परिवेशलाई आत्मसात गर्न नेपालको शासकीय व्यवस्था तथा प्रशासनिक संयन्त्रमा डिजिटलाइजेशनको पूर्ण कार्यान्वयन हुन अनिवार्य देखिन्छ।
4: हौस त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, खलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नंबर 0295-62-320 र 98-420-50-5
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको बाप थियो कुन्नी।
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अथवा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
12: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
14: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98135।
15: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: औषधि अपोग सुनसरी लगायत जिल्लाका आन्दोलनमा मृत्यु भएका चारजनालाई शहीद घोषणा।
2: फेरिदै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
1: लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान 1500 देखि $2000 तिर्नुपर्ने प्रस्ताव।
2: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8000 भन्दा बढ़ी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण, कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 पुग्यो।
1: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग।
2: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती, सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महीनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानिज इन्सेफलाइटिसबाट 1 महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना पनि संक्रमित भएका थिए। किटजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरू मध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती रक्त अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ। यसलाई कम गर्न सरकारले सन् 2003 आइरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो।
1: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टी भेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव बण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टी भेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
2: सुनसरी र सिरामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिरा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिरा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने, र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री शङ्कमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
2: सुनसरीको दिवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिरामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उड्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
1: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिण्डर बिक्री भएको आयल निगमले बताएको छ। तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिण्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 तुलनामा बढ़ी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
5: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने, तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 खेतमा बेलैमा रोपाई सक्नुभएका सर्भाइको कविलासी नगरपालिका साथ सिर्सियाका ब्रह्मदेव यादव
6: डिलर
5: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रतिबोरा 500 रूपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
7: इन्डियामा गएर ल्याए 350 बोरा आएसी, अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो।
5: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनुभयो।
8: इन्डिया से त पहिले मिलित्रले मतलब बडा दिक्कत इन्डियो सलाबेमे इन्डिया वाला छोडियो दै छै, आज नेपालको 17 छिनिया लै छै, जनता त कहुँ गेल न रह गेल। हम सरकार कथी कहबै, सरकार सब जनते बनैले तऽ हमनी के कहला से कथी होती सरकार, किछो न होते।
5: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
9: खाद लेके नेपाल आउरे तो रास्तामे जे घुमा आउछि एसएसबी ऊ हमरा पकड़ले 35 दिन पर उहाँ से रिहा भेली चलबे कर करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ पांच बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
5: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेकी नसक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका दुईका वडा अध्यक्ष नील विक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
6: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
5: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल:
10: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूले बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने।
5: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफ्लाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी:
11: साझै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
1: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार, लाल बकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
13: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
14: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
12: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
13: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने ट्यापिङ खुकुलो बनाउँदै 5G सञ्चालन गर्ने सरकारी रणनीति शीर्षकमा अर्को खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्रीको घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै दुई वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 $1000 तिर्नुपर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 $2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
1: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको 5 बुँदे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने 3 बुँदे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले 5 बुँदे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाटपाटमा सहमति जुड्न नसक्दा विवाद पेचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्रीपन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नु भएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बादर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारा सहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नु पर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासुपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4, कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्री पन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदुआ स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21,000 भन्दा बढ़ी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युवला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6 देखि 10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा 16 जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल पुम्से ट्वेन्टीमा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी ट्वेन्टी क्रिकेट टीटीएन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5555 युरो पुरस्कार पाउनेछन्। गैरावासी नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ चौधौं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कसोधनलाई 21-11 21-6 र सुहमले फिटनेस पार्कका समीर खटकालाई 21-10 21-12 सेटमा पराजित गर्नुभयो।
2: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पाको एकमात्र डिटिएल सेवा डिस्क होम
1: डेसो खुशीको कनेक्शन.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय. लामखुट्टेको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ. यसबाट बस्ने कसरी, साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ.
4: लगाइरहेको अवस्था चाहिँ देख्दिन म. यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको
5: थाहा
4: नभएको हुनाले त्यो कारण एउटा होला, त्यो प्रश्न देखिन्छ. तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साँगै 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म. त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला. तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो. सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो.
5: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
4: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन. धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको हो, नभएको होइन. 5 वर्षभित्रको मात्र लगाइरहेको हुन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ. बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो. कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ.
5: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो.
4: यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन. कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो. पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
5: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनिन्छ नि.
4: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो.
5: डेंगी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो. यी दुई रोगमा फरक चाहिँ के छ? भिन्नता
4: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
5: जापानिज
4: इन्सेफ्लाइटिसको 30% को हाराहारीमा. बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन. त्यो चाहिँ नसासँग सम्बन्धित भयो. त्यो सबैभन्दा खराब देख्छु मैले. डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन्डै 8-10 दिन त यति लथालिङ्गी हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ. रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ.
3: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई शहीद घोषणा.
3: फेरिँदै बालश्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन.

0: श्वास गनाउनेको उपचारका लागि पाथिफरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा
0: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिफरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 0295 62320 र 98 4 20 50 541

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्बलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव, पटक पटक देखिने समस्यालाई व्यवस्था गरे गम्भीर जोखिम निम्तने जनस्वास्थ्य विज्ञको टिप्पणी, नेपाल प्रहरीद्वारा सरकारसँग फोन ट्यापिङको अधिकार माग, मापदण्ड स्पष्ट नगरे दुरूपयोग बढ़ने जोखिम, एनसीएलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको तयारी, व्यवसायी शेखर गोल्छालाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश, संचार उपग्रह बोकेको चिनिया रकेट प्रक्षेपण असफल, उडानका क्रममा खराबी देखिएको भन्दै अनुसन्धान जारी, र दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा 4 नेपाली खेलाड़ीलाई स्वर्ण।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा। सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानी इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानी इन्सेफलाइटिसबाट एक महिना अवधिमा 9 जनाको ज्यान गइसकेको छ भने 37 जना संक्रमित छन्। गत वर्ष

0: पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना संक्रमित भएका थिए। किर्जन्य रोगमध्ये जापानी इन्सेफलाइटिसले सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्यमा समेत असर गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानी इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3को मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता हुन सक्छ। सबै नागरिकलाई एक डोज मात्र भए पनि खोप लगाउन सकिए मृत्यु तथा संक्रमण रोक्न सकिने विज्ञहरू बताउँछन्। तर सबै नागरिकलाई लगाउन सरकारसँग खोप छैन, न त सबै नागरिकलाई खोप लगाउने बजेट नै छुट्याइएको छ। गत साता भक्तपुर अस्पताल र नुवाकोटको त्रिशुली अस्पतालका अधिकारीहरूले आइरन चक्कीको माग गर्दै हेटौडा स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सम्पर्क गरेका थिए। प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी सहित अन्य सरकारी स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव छ, तर आपूर्ति व्यवस्थापन केन्द्रमा महिनौदेखि आइरन चक्की छैन। केन्द्रका निर्देशक वसन्त अधिकारीले भने आइरन चक्की आपूर्ति गर्ने जिम्मेवारी संघ सरकारको हो। संघ सरकारका निकायले गत वर्ष पनि आइरन चक्की उपलब्ध गराएनन्, त्यसैले प्रदेशका स्वास्थ्य संस्थामा आइरन चक्की छैन। आइरन चक्कीको अभावमा मानिसको ज्यान तत्काल त जाँदैन। यो औषधि निजी स्वास्थ्य संस्थाबाट पनि किन्न पाइन्छ, तर सर्पदंशको औषधि तत्काल नभए विषालु सर्पले डसेका बिरामीको मृत्यु हुन सक्छ। सर्पदंशको उपचारमा चाहिने एन्टीभेनम औषधि पसलमा किन्न पाइँदैन। धेरैजसो बिरामीले आफै किनेर लगाउन पनि सक्दैनन्। देशभरका अधिकांश सर्पदंश उपचार केन्द्रका साथै सर्पदंशको उपचार हुने अस्पतालमा एन्टीभेनमको अभाव छ। यसैबीच जनस्वास्थ्य विज्ञहरूले पटक पटक देखिने औषधि तथा स्वास्थ्य सामग्री अभावले नेपालको स्वास्थ्य प्रणालीमै रहेको गम्भीर समस्यालाई उजागर गरेको बताउँछन्, जुन राम्रो संकेत नभएको उनीहरूको भनाई छ। विज्ञहरूले सरकारी निकायले स्वास्थ्य सामग्री अभावले कम आँक्दै जाने र खरिद तथा वितरण प्रणालीका कमजोरी सम्बोधन नगर्ने हो भने वर्षौंको लगानीबाट जनस्वास्थ्य क्षेत्रमा देशले हासिल गरेका उपलब्धि समेत गुम्ने जोखिम रहेको उनीहरूको भनाइ छ। उनीहरूका अत्यावश्यक स्वास्थ्य सामग्रीको लामो समयसम्म अभाव हुँदा दीर्घकालीन असर पर्न सक्छ।
1: नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकारमा आएको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छन्। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताए। उनले कान्तिपुरसँग भने जो व्यक्ति जघन्य अपराधमा संलग्न छ वा फरार छन् उनीहरूको को कोसँग के कुरा भइरहेको छ भन्ने सुन्नुपर्ने हुन सक्छ। त्यसैले प्रहरी अनुसन्धानलाई प्रविधि मैत्री बनाउनका लागि रणनीतिक योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेका छौं। विगतमा देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग राओबीलाई यही अधिकार दिन खोजिएको थियो। एमाले र तत्कालीन माओवादी एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला 2076 सालमा राष्ट्रसभामा दर्ता गरिएको नेपाल विशेष सेवा विधेयकमा पहिलो पटक यो विषय समेटिएको थियो। यो विधेयक 2077मा राष्ट्रसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो, तर यस्तो व्यवस्थाले नागरिकको गोपनीयताको हक हनन हुने भन्दै व्यापक विरोध भयो। त्यसपछि यसलाई अघि बढ़ाइएन। पछि ओली नेतृत्वको सरकारकै पालामा 2082 सालमा नागरिकका फोन कल मेसेज भिडियो लगायतका सामग्री निगरानी अनुगमन र ट्रयापिङ गर्न मिल्ने व्यवस्थासहितको राष्ट्रिय गुप्तचर तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन खोजिएको थियो। विधेयकको मस्यौदामा अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभए र त्यस्तो सूचना तत्काल संकलन नगरी मुलुकलाई हानि नोक्सानी हुनेमा अनुसन्धान महानिरीक्षक विश्वस्त भए संदिग्ध व्यक्ति संघ संस्था वार्ता संचार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी श्रव्य दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी वा अनुगमन वा इन्टरसेप्सन गरी त्यस्ता अभिलेखीकरण गर्न आफ्नो प्रत्यक्ष निगरानीमा माथत अधिकारीलाई लिखित आदेश दिन सक्ने भनिएको थियो। 2082 साउनमा विधेयकको मस्यौदा सार्वजनिक हुनासाथ आलोचना शुरू भएको थियो। त्यसको एक महिनापछि जेएनजी आन्दोलनका कारण तत्कालीन सरकार ढल्नुका साथै प्रतिनिधि सभा नै विघटन गरियो। मस्यौदा विधेयकका रूपमा संसद पुगेन। फौजदारी कानूनका जानकार वरिष्ठ अधिवक्ता सतीश कृष्ण खरेल अपराध अनुसन्धानका लागि फोन ट्यापिङको अधिकार दिने चलन विश्वभर भए पनि त्यसको दुरूपयोग हुन नदिनेमा सधैँ सचेत रहनुपर्ने बताउँछन्। उनले भने अहिले अपराध अनुसन्धानका लागि कल डिटेल रेकर्ड र एसएमएस लिनलाई अदालतको अनुमति अनिवार्य गरिएको छ। त्यस्तै कुनै निश्चित मापदण्ड नबनाउने हो भने दुरूपयोग हुन सक्छ। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग जस्तो निकाय लामो समयदेखि राजनैतिक हस्तक्षेपको मारमा पर्दै आएको छ। त्यस्तोमा जुनसुकै नागरिकको फोन कल लाइभ सुन्ने अधिकार दुरूपयोग हुँदा त्यसबाट संविधानले दिएको गोपनीयताको हक समेत उल्लंघन हुन सक्छ। नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी महानिरीक्षक आईजीपी धीरज प्रताप सिंह विगतमा टेलिफोनका गोप्य विवरणहरू लिने विषयमा दुरूपयोगका घटनाहरू भएको स्वीकार छन्। उनले भने विगतमा गोप्य कल डिटेल र एसएमएस प्रहरीले जथाभावी हेरेको भनेर स्पष्टीकरण सोधिएका घटना पनि छन्, तर दुरूपयोग हुन सक्छ भनेर अधिकार नै नदिनु ठिक होइन। छिमेकी मुलुक भारतमा पनि राष्ट्रिय सुरक्षामा असर गर्ने र आतंकवाद मामिलामा अनुसन्धानकर्तालाई कश्मीर, झारखण्ड, लद्दाख लगायतका प्रहरी अधिकारीहरूलाई जिल्लामै यो अधिकार दिइएको छ। नेत्रको हकमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। भारतमा टेलिग्राफ एक्ट र आईटी एक्टले फोन ट्यापिङको अधिकार दिएका छन्, तर त्यसरी ट्यापिङ गर्दा सम्बन्धित मन्त्रालयको अनुमति चाहिने भनिएको छ भने 60 दिनभित्र समीक्षा समितिलाई प्रतिवेदन दिनुपर्ने भनिएको छ। अमेरिकामा समेत फरेन इन्टेलिजेन्स सर्भिस एक्ट मार्फत यो अधिकार दिइएको छ।
0: सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। एनसेलको 80% शेयर स्वामित्व रहेको रेनल्ड होल्डिङ्सको लगानीकर्ता आजियाटा इन्भेस्टमेन्ट नेपालबाट बाहिरिने निर्णय गरेपछि बेलायतको स्पेक्ट्राइट युकेले 2080 मंगिर 15 गते सो शेयर खरिद गर्ने सम्झौता गरेको थियो, तर दूरसंचार नियमावली अनुसार पूर्व स्वीकृति नलिएको भन्दै कारोबार विवादमा परेको थियो। नेपाल दूरसंचार प्राधिकरणले समेत कारोबारलाई यथास्थितिमा मान्यता दिएको छैन। यसै विषयमा गठित छानबिन समितिको प्रतिवेदनकै आधारमा तत्कालीन मन्त्री परिषदले शेयर खरिद बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने निर्णय गरेको हो। त्यसैका आधारमा प्राधिकरणले 2081 भदौ 16 गतेदेखि एनसेल को अनुमति पत्र 5 वर्षका लागि विभिन्न शर्तसहित नवीकरण गरेको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेडबुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। हिजो भएको थुन्चेक बहसपछि विशेष अदालतका न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग 1 करोड़ रूपियाँ धरौटी माग गरेको हो। व्यवसायी दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा गोल्छालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत वैशाख 10 गते काठमाण्डुको नक्सालबाट पक्राउ गरेको थियो। सीआईबीले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छालाई पक्राउ गरिएको जनाएको थियो।
3: सरकारले सुनसरी र सिराहामा अघिल्लो साता भएका प्रदर्शनका क्रममा मृत्यु भएका 4 जनालाई शहीद घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
4: सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने।
3: सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय समेत गरेको छ। त्यस्तै पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर अफिस खोल्न सहमति दिने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
2: जग्गाको हदबन्दी सम्बन्धी कानूनी व्यवस्थाका कारण काठमाण्डु उपत्यका सहित विभिन्न क्षेत्रमा करिब 2000 फ्ल्याट घर र घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको छ। नेपाल घर जग्गा आवास विकास महासंघका अनुसार भू अभिलेख सूचना व्यवस्थापन प्रणाली लागू भएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिँदा समस्या भएको हो। व्यवसायीले दीर्घकालीन रूपमा रियल स्टेट व्यवसायलाई हदबन्दी सम्बन्धी स्पष्ट र व्यावहारिक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री अबको क्रममा। जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाण्डु उपत्यका सहित विभिन्न क्षेत्रमा करिब 2000 फ्ल्याट घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल स्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताए। 2076 भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गरेका हुन्। उनले भने रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपोत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो। हामीले बेच्न पाएनौ, खरिद गर्ने वा बैना दिएकालाई पनि पास गर्न सकेनौ। 2076 अघिसम्म रियल इस्टेट कम्पनीहरूलाई हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाइ छ। उनले भने व्यवसायीले बिक्री गर्न पाउने विश्वासमा जग्गा खरिद गरेर राखेका थिए, त्यसको कारोबार पनि भइरहेको थियो। तर 2076 अनलाइन प्रणाली लागू भएपछि तोकिएको हदभन्दा बढ़ी देखिने जग्गाको खरिद बिक्री तथा स्वामित्व हस्तान्तरण रोकियो। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 2076 साल अघि नै 50 फ्ल्याट बिक्री गरे, त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताका नाममा पास समेत भयो। बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताका नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहनीले जनाए। उनले भने कतिपय अवस्थामा खरिदकर्ताले बैना दिइसकेका हुन्छन् र आफ्नो नाममा पास गरिदिन आग्रह गरिरहेका हुन्छन्, तर हदबन्दी भन्दै मालपोतले पास गरिदिँदैन। अर्कोतर्फ डेभलपरहरूले बैंकबाट लिएको ऋणको निरन्तर ब्याज दिनुपर्ने अवस्था रहेकाले व्यवसायको नगद प्रवाहमा समेत यसले गम्भीर समस्या ल्याएको लोहनीको भनाइ छ। हदबन्दी भन्दा बढ़ी जग्गा राख्न मन्त्री परिषदले निर्णय गर्नुपर्छ। समस्यामा परेका यी कम्पनीले मन्त्री परिषदबाट हदबन्दी छूट नलिएको भए पनि काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट अनुमति लिएर आफ्नो व्यवसाय अघि बढ़ाएको व्यवसायी बताउँछन्। त्यसबेला रियल इस्टेट कम्पनीलाई हदबन्दी नलाग्ने बुझाइका आधारमा मालपोत कार्यालयबाट जग्गा तथा घर जग्गाको कारोबार पास हुने गरेको र त्यसका लागि मन्त्री परिषदसम्म पुग्नुपर्ने अवस्था नरहेको लोहनीको भनाइ छ। भूमि सम्बन्धी ऐन 2021 दफा 12 ङको उपदफा 1 हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गर्न वा राख्न स्वीकृति पाएका उद्योग प्रतिष्ठान कम्पनी आयोजना वा शिक्षण संस्था वा अन्य कुनै संस्थाले आफ्नो उद्देश्य अनुरूप कार्य सम्पादन गरे वा नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न प्रत्येक जिल्लामा अनुगमन तथा निरीक्षण समिति बनाउनु पर्ने उल्लेख छ। तर दफा 12 गको उपदफा 1 खरिद गरेका जग्गा सम्बन्धित उद्योग प्रतिष्ठान कम्पनी आयोजना शिक्षण संस्था वा अन्य कुनै पनि संस्थाले कसैलाई पनि बिक्री वितरण गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न वा सट्टा पत्ता गर्न नपाइने उल्लेख छ। सो व्यवस्थाका कारण घर जग्गा व्यवसाय गर्ने रियल इस्टेट कम्पनीहरूलाई समेत हदबन्दी भन्दा बढ़ी जग्गा बिक्री गर्न रोक लगाइएको महासंघका अध्यक्ष विष्णु घिमिरेले बताए। रियल इस्टेट कम्पनीलाई समेत हदबन्दीले बाँधिदिएकाले संशोधन गरी खुलाउनु पर्ने घिमिरेको आग्रह छ। सो ऐनको दफा 12 उपदफा 1 दफा प्रारम्भ हुँदाका बखत निरन्तर सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान कम्पनी वा संस्थाले त्यस्तो उद्योग प्रतिष्ठान कम्पनी वा संस्था सञ्चालन गर्न अत्यावश्यक भई यस ऐनमा तोकिएको हदबन्दी भन्दा बढ़ी जग्गा नेपाल सरकारको स्वीकृति नलिई खरिद गरी उपयोग गरिरहेको रहेछ भने यो दफा प्रारम्भ भएको मितिले 3 महिनाभित्र एक पटकका लागि हदबन्दी भन्दा बढ़ी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खुलाई सरकार समक्ष निवेदन दिन सक्ने उल्लेख छ। सोही व्यवस्था अनुसार 2076 सरकारले सूचना समेत जारी गरेको थियो। त्यस अनुसार ती कम्पनीले निवेदन दिए पनि सुनवाई नभएको घर जग्गा व्यवसायी बताउँछन्। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा गरेका निवेदनका हकमा नियमन गर्ने काम अगाडि बढ़ाइएको जनाउँछन्। उनले भने हदबन्दी लगायत अप्ठ्यारा बारे मन्त्रालयमा गुनासा आएका छन्। यसबारे हामीले छलफल गरिरहेका छौं। विगतमा रियल इस्टेट कम्पनीलाई हदबन्दी नलाग्ने बुझाइका आधारमा मालपोत कार्यालयबाटै कारोबार पास हुने गरेको लोहनीले बताए। त्यसका लागि हरेक पटक मन्त्री परिषदको निर्णय आवश्यक पर्दैन थियो, तर अहिले कानूनी व्यवस्थाको व्याख्या र कार्यान्वयनमा आएको परिवर्तनका कारण पहिले खरिद गरिएका जग्गा तथा निर्माण भइसकेका आवासीय सम्पत्तिको समेत स्वामित्व हस्तान्तरणमा समस्या देखिएको उनको भनाइ छ। जग्गाको हदबन्दी छूट दिने सम्बन्धी आदेश 2078 जारी भएपछि सरकारले आवासीय क्षेत्रमा घर जग्गा व्यवसाय गर्ने अनुमति लिएका कम्पनीलाई समेत हदबन्दी कायम गरेको छ। काठमाडौँ उपत्यका बाहेक सम्पूर्ण पहाड़ी क्षेत्रमा 100 रोपनी, भित्री मधेस र तराई क्षेत्रमा 20 रोपनी र काठमाडौँ उपत्यकामा 50 रोपनी राख्न पाउने उल्लेख छ। तर सरकारले हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति दिने गरे पनि बिक्री गर्न भने दिने व्यवस्था गरेको छैन। जग्गाको हदबन्दीका कारण रोका भएका जग्गा फुकुवा गर्न तथा सोही कारण घर जग्गा बिक्री गर्न नपाएका रियल इस्टेट व्यवसायीले धरपकड नगर्न पनि महासंघको माग छ। अहिले समस्या भएका व्यवसायीसँग सम्पत्ति भए पनि कानूनी व्यवस्थाका कारण त्यसको कारोबार तथा स्वामित्व हस्तान्तरण गर्न नसकिएको अवस्था छ। रियल इस्टेट कम्पनीलाई हदबन्दी सम्बन्धी स्पष्ट र व्यवहारिक व्यवस्था गर्न सके व्यवस्थित शहरीकरणमा गति आउने र आवास तथा अपार्टमेन्ट निर्माण बिक्रीमा समेत सहजता आउने महासंघले जनाएको छ। त्यसैले भूमि सम्बन्धी ऐनमा यथाशीघ्र संशोधन गरी रियल इस्टेट व्यवसायलाई सहजीकरण गर्न सरकारसँग महासंघको आग्रह छ।
3: नेपालमा 5 पुस्ताको मोबाइल प्रविधि 5G सेवा सञ्चालनका लागि पूर्वाधार भोइस सेवा लक्षित परम्परागत अनुमति पत्र प्रणाली उच्च लागतसँगै सीमित मात्रामा उपलब्ध रहेको सेलुलर स्पेक्ट्रम मुख्य चुनौतीका रूपमा देखिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार पारेको मोबाइल ब्रोडब्यान्ड इन्हान्समेन्ट प्लान रोड टू 5G को मसौदामा स्पेक्ट्रम वा फ्रिक्वेन्सीको सीमिततालाई पनि प्रमुख समस्याका रूपमा औल्याइएको हो। हाल नेपालमा 238.2 MHz फ्रिक्वेन्सी मात्रै सेवा प्रदायकलाई बाँडफाँड गरिएको छ। प्रत्येक फ्रिक्वेन्सी ब्याण्डमा तोकिएको अधिकतम सीमा क्याम्पिङका कारण थप फ्रिक्वेन्सी उपलब्ध गराउन कठिन भइरहेको प्राधिकरणले जनाएको छ। नेपालमा मोबाइल डेटाको माग वार्षिक 30-40% दरले बढ़िरहेको छ। उच्च मागका कारण हाल सञ्चालनमा रहेका करिब 35% नेटवर्क साइट अधिकतम क्षमतामा सञ्चालन भइरहेका छन्। यसले गर्दा ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न र नेटवर्कको गुणस्तर कायम राख्न थप फ्रिक्वेन्सी आवश्यक परेको छ। प्राधिकरणले यस्तो समस्या सम्बोधन गर्न पुराना प्रविधि विस्थापन गर्ने प्रस्ताव अघि सारेको छ। यस अन्तर्गत सन् 2026 3G सेवा पूर्ण रूपमा बन्द गरिने भनिएको छ। 3G मोबाइल ह्याण्डसेट आयात बन्द गरी पुराना फ्रिक्वेन्सीलाई परिमार्जन गरिने र फ्रिक्वेन्सी क्यापिङ नीतिको समीक्षा गरिने योजना मसौदामा समेटिएको छ। साथै 3G जस्ता पुराना प्रविधिले ओगटेका फ्रिक्वेन्सीलाई नयाँ प्रविधिको क्षमता र गति बढ़ाउन प्रयोग गरिने विधि फ्रिक्वेन्सी रिफर्मिङ अपरिहार्य रहेको मस्यौदामा उल्लेख छ। विभिन्न नीतिगत र प्राविधिक ढिलाइका कारण नेपाल 5G जस्ता उन्नत प्रविधि अवलम्बन गर्न छिमेकी देशभन्दा पछि परेको दूरसंचार विज्ञ बुद्धि प्रसाद आचार्य बताउँछन्। 5G का लागि थप फ्रिक्वेन्सी आवश्यक पर्ने भए पनि नेपाल जस्तो सानो बजारका लागि स्पेक्ट्रम क्यापिङ र यसको व्यवस्थापन ठूलो समस्या नरहेको विज्ञ आचार्यको भनाई छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नाइममा नेपाल मोबिलिटी एक्सपो 2026मा दुई पाङ्रे र चार पाङ्रे सवारीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। काठमाण्डको भिरगुटी मण्डपमा हिजोबाट शुरू भएको एक्सपोमा 53 स्टलमा विभिन्न ब्राण्डका 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्रे चार पाङ्रे कमर्सियल व्हीकल इलेक्ट्रिक तथा हाइब्रिड मोबाइल सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छूट अफर दिएको छ। दुई पाङ्रे कार र यात्रु बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपोमा शोकेस गर्न चीनबाट ल्याउन लागिएका सवारी बाटोमै रोकिएकाले केही स्टल खाली पनि छन्। पहिलो दिन मात्र 29,000 जनाले एक्सपो अवलोकन गरेको नाइमाका कार्यकारी निर्देशक राजकुमार दोलालले बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई राजस्व उठाउने स्रोतका रूपमा मात्र हेर्नु गलत भएको बताए। सार्वजनिक सवारी साधनको दर्ता किन रोकियो भनेर यसको जवाब सरकारले दिनुपर्ने उनको भनाइ छ।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। संसार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणका क्रममा असफल भएको छ। सरकारी समाचार संस्था सिन्हुवाका अनुसार रकेटमा उडानका क्रममा खराबी देखिएपछि प्रक्षेपण असफल भएको प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ। चीनको दक्षिणी प्रान्त हाइनान स्थित बेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट सोमबार स्थानीय समयअनुसार राति 8:02 जाँदा रकेट प्रक्षेपण गरिएको थियो। रकेटले झोङजिङ 4B संचार उपग्रह ग्रहलाई अन्तरिक्षमा स्थापित गर्ने लक्ष्य राखेको थियो। समाचार एजेन्सी सिन्हुवाले रकेट उडानमा रहेकै बेला खराबी देखिएको जनाएको छ र त्यसको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। सिंगापुर स्थित समाचार संस्था न्यूज एसियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रकेट विस्फोट भएको दृश्य सार्वजनिक गरेको छ। हाइनानबाट संचालित एउटा सामाजिक सञ्जाल खातामा प्रक्षेपण भएको केही घण्टापछि सार्वजनिक गरिएको अर्को भिडियोमा रकेट उडेको करिब 85 सेकेण्ड पछि आकाशमा ठूलो आगोको गोला देखियो। त्यसपछि भग्नावशेष जमीनतर्फ खस्दा आकाशमा बाक्लो धुवाको बादल बन्नेको देखिन्छ। पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढ़िरहेको अन्तरिक्ष कार्यक्रममाथि प्रश्न उठेको छ। चीनले राष्ट्रपति सी चिनफिङले अघि सारेको अन्तरिक्ष सपना पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षमा अन्तरिक्ष कार्यक्रमका लागि अरबौं डलर लगानी गर्दै आएको छ। यसैबीच चीनले गत जुलाईमा पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको थियो। चीनिया अन्तरिक्ष निकायका अनुसार सो उपलब्धि अन्तरिक्ष कार्यक्रमका महत्वाकांक्षा पूरा गर्न र भविष्यमा प्रक्षेपण लागत घटाउन महत्वपूर्ण कदम हो। चीनले सन् 2030 अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। यस अभियानमा चीनले अमेरिकाको आर्टेमिस कार्यक्रमसँग प्रतिस्पर्धा गरिरहेको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाली तेक्वान्दो खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण पदक जितेका छन्। अगस्त 6-10 छुन छान्दोको गेउम सान रंगशालामा भएको च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सो सफलता पाएका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी हुन्। प्रेमबहादुर लिम्बुले 40 वर्ष मुनि
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98400। रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422-6667।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52504, 98421-26987 र 98520-51906।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
2: र 9819326775।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
5: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843347262,
14: 9101555580
9: र वाट्सएप नम्बर 9852028646।
15: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 9865349444
17: र 0295901155।
19: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
20: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
21: ए अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
20: हाम्रो सेवाहरू
21: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सम्खुवा सभा।
22: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसमा बढ्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा।
8: सम्पर्क नम्बर 0295566779 र मोबाइल नम्बर 98420872776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादवारी 1 बुद्धचोक बाटो दुर्गुन्चा जाने बाटो।
12: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा।

0: पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906067 र 98422267।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9861349444
6: र 0295901055।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068।
11: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन त काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीम कदाइली।
12: सम्पर्क 0291404 र 9840458727।
14: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
15: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
15: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
15: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
15: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
15: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 0295620161,
15: 0295703315
13: र 9852607177
15: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
0: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-520-28-646।

0: गोविंदाय नमो नमः। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनहरू के कसरी व्यतीत रहनेछन्, तपाईँका मेष आदि बार राशिफल अनि तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा हामी उपस्थित भएका छौं। तपाईँ भने कार्यक्रम सुन्दै हुनुहुन्छ विभिन्न रेडियो स्टेशनबाट एकैसाथ नेपालभरमा। तपाईँ हामीलाई प्रत्यक्ष रूपमा जोडिन र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि सीधा सम्पर्कमा आउन सक्नुहुन्छ। यतिखेर 98 4 57 97 658 र 98 1 42 73 601 सीधा सम्पर्कमा आउन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट। आज मिति 2083 साल, आज श्रावण महिना 27 गते बुधबार, तदनुसार ईस्वी सन् 2026 अगस्त आज 12 तारिक नेपाल सम्मत 1146 जिल्लाका रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु रहेको छ। आज श्रावण महिनाको कृष्ण पक्ष सूर्य उदयमा आज परम पवित्र पावन दिन अमावस्या यानि कि औंसी तिथि रहेको छ। 44 घड़ी 43 पला रात्रिको 11 बजेर 26 मिनटसम्म तदुपरान्त भने प्रतिपद प्रारम्भ रहनेछ। तिस्य नक्षत्र 8 घड़ी 12 पला बिहान 8 बजेर 50 मिनटसम्म तदुपरान्त भने तिस्य नक्षत्र पछि भने अश्लेष नक्षत्र प्रारम्भ रहनेछ। व्याघातिको 29 घड़ी 40 पला चरकर्ण 17 घड़ी 10 पला आज आनन्द युगमा मातंग युग रहेको छ। आजको दिन मानेको समय 32 घड़ी 55 पला बिहान सूर्य उदय 5 बजेर 33 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 43 मिनट जाँदा रहनेछ। आज दश श्राद्ध हलो तथा निशी बार्ने पञ्चाङ्गमा उल्लेख गरेको छ। यो हलो अथवा निशी तपाईँहरूले कति बुझ्नु भएको छ, हामीले मैले धेरैचोटि भनेको छु। आज औंसीको दिनमा गोरु जोत्न हुँदैन, गोरुलाई कुट्न हुँदैन भन्ने परम्परा हो र गोरुलाई किन औंसीको दिनमा हलो बार्नु भनेको, गोरु पनि पितृको स्वरूप हो। हामीले कहिलेकाहीँ अब यो 30 पछाडिको पञ्चमीमा तपाईँहरूले कथा सुन्नुभयो भने गोरु र कुकुरको एउटा सम्वादहरू आउँछन्। ती वास्तवमा बुढाबुढी हुन्छन्, ती कुनै घरमा आएर पालिएका हुन्छन्, तिनै घरका आमा बाबा हुन्छन् अर्को जन्ममा। त्यस्ता खालको इतिहासहरू छ। त्यही भएर औंसीमा हलो बार्नु, गोरु पितृ हो, पितृको आज औंसीको दिनमा त्यसरी बार्नु भनिएको। हलो बार्न चाहिँ सूर्योदयमा औंसी भएको दिन हुन्छ भने निशी बार्ने चाहिँ सन्ध्याको समयमा, जुन दिन रात्रिको समयमा औंसी हुन्छ तिनै दिनलाई चाहिँ हामी के भन्छौ, निशी बार्ने, रात्रिमा भोजन नगर्नु। जसो जो जो पितृको अधिकारी हुनुहुन्छ, आधिकारिक व्यक्तिहरूमा भन्न खोजेको, जो जो श्राद्ध आदि कर्महरू गर्नुहुन्छ उहाँहरूले बार्ने हो। घरमा आमा बाबा हुनुहुन्छ भने निशी बार्नु पर्दैन शास्त्रको नियममा, तर विज्ञानको नियममा सकभर राति त खानै हुँदैन नि फेरि है। रात्रि खानै हुँदैन निशीको दिनमा, दुई थाक भोजन पनि नगर्नु भन्ने चलन छ। आज आमा बुवा हुनुहुन्न अथवा आमा मात्रै हुनुहुन्न अथवा बुवा मात्रै हुनुहुन्न भने पनि आज चाहिँ रात्रि समयमा भोजन नगर्नु, एक साक बिहान खानु, बेलुका चाहिँ फलफूलहरू रोटीहरू खाँदा अझ राम्रो हुन्छ भन्ने परम्परा पनि छ। यो जानकारी गराए आज निशी बार्ने तथा हलो बार्ने। अब हामी ग्रह गोचरतर्फ लाग्छौं। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह कर्कट राशिमा विराजमान हुनुभएको छ। चन्द्रमा यतिखेर कर्कट राशिमा रहनु भएको छ। मंगल मिथुन राशिमा रहनु भएको छ भने बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा रहनु भएको छ, शुक्र कन्या राशिमा रहनु भएको छ भने शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने आजको दिनमा सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अब हामी तपाईँको राशिफल आज कसरी व्यतीत हुन्छ शास्त्रीय मर्यादामा रहेर खगोल शास्त्रमा आधारित भएका तपाईँका राशिफलहरू बताउँछौ। धेरैवटा रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, आज भोलि धेरै सज्जनहरूले रेडियो बन्द भएको छ, रेडियोमा कार्यक्रम बजाएन भने हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्कबाट सबैले कार्यक्रम सुन्न थाल्नु भएको छ, खुसीको कुरा चाहिँ। त्यही भएर तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट यो आवाज सुन्दै हुनुहुन्छ भने धर्म संस्कार र संस्कृति सम्बन्धीको जिज्ञासा तपाईँ राख्न सक्नुहुन्छ र रेडियो सुन्दै गर्नुहोला, उत्तर पक्कै पनि दिनेछु। यतिखेर भने ढिलो नगरिकन प्रस्तुत गर्छु आजका मेष आदि बार राशिफल यस प्रकार रहेको छ। आज सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज चन्द्रमा चौथो छन्। मन असाध्यै भारी हुन सक्छ, स्वास्थ्यले निकै दुःख दिन सक्छ, मनमा कता कता डर भएर चिन्ताहरू हुन सक्ने योग भएकाले विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। पराक्रमिक योग रहेको छ, मान्यजनको आशीर्वाद प्राप्त राम्रो रहन्छ, लामो दूरीको यात्राहरूबाट पनि सहज हुने योगहरू देखिन्छ, दिन सुखद बन्न सक्ने योग छ। अन्धमीको स्रोतमा वृद्धि रहने छ, आजको दिनमा घर आएपछि सामानमा अलिकति मौज मस्ती गर्ने अथवा हुन्छ नि शौकिन खालको दिन रहेको छ मिथुन राशिको लागि। लग्नमा मंगल पनि छ, जग्गाको कारोबारमा पनि सकारात्मक ऊर्जा आउने योग रहेको छ। मन अति नै प्रसन्न रहनेछ, गर्दै आएका हरेक कामबाट तपाईँको लागि सहज हुनेछ, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने खालका योगहरू पनि आजको राशिबाट संकेत ग्रहमा आजको राशिमा कर्कट राशिलाई देख्न सकिने योग रहेको छ। सिंह राशि हुनेको लागि लगानी सुरक्षित रहने डर हुन्छ आज, विशेष गरी औंसी पनि पर्नु तपाईँको लागि, बाह्रौं चन्द्रमा पनि पर्नु अलिकति अशुभ खालका संकेतहरू छन्। कुनै पनि काम गर्दै हुनुहुन्छ विशेष ख्याल गरेर अगाडि बढ्नुहोला, राम्रो हुन सक्छ। अन्यथा कामहरूबाट पनि केही उल्झनहरू आइपर्ने खालका योगहरू राशि सिंह राशिमा संकेत देखिन्छ। आजको दिन भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नुहोला, शुभ हुन्छ। कन्या राशि हुनेहरूको लागि आज सामाजिक क्षेत्रमा उत्तरदायित्व वहन गर्ने योगहरू अवसरहरू प्राप्त रहन्छ। आज बृहस्पति आफ्नो राशिमा निच हुनु तथापि एकादश स्थानको चन्द्रमा गजकेश्वरी युगले भने व्यापार त वृद्धि गराउला, पठन पाठनमा कमजोरी हुन्छ, मन अति भारी हुन सक्छ, वैदेशिक कामको लागि भने रूकावट आउने संकेतहरू राशिमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597682 142373।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिफलमा तुला राशिको पालो परेको छ। तुला राशिको लागि भने दिन असाध्यै शुभ मंगलकारक योगहरू छन्। अलिकति उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहन सक्ने योग रहेको छ। लामो दूरीको यात्रामा सहज हुने योग छ। वृश्चिक राशिको लागि आजको दिन प्रेममा सफलता हात पर्ने योग रहेको छ। कृषि र पशु चौपायबाट मनक्य धनार्जन गर्न सकिने योग छ। आजको दिन तपाईँको लागि निकै सुखद बन्दै जान सक्ने योगहरू आजको राशिबाट संकेत छ। घरुवा सिउनेको लागि तपाईँको मन अतिरञ्जित रहन सक्छ। काममा विलम्ब रहने खालका योग छन्। आठौं चन्द्रमा भएकाले कहिलेकाहीँ चटपटको पनि भएर रहन सक्ने खालको योग र सम्भावना भएकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नुहोला। तपाईँको लागि दिन शुभ र मंगलकारक राशि धनुलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिन सातौं घरको चन्द्रमा र गजकेश्वरी युगले उन्नति राम्रो छ, अधुरा कामहरू पूरा हुन्छन्। पठन पाठनमा असाध्य राम्रो मन जान सक्छ, सफल पनि भइने खालको युग छ। नयाँ कार्यको शुरूआत गर्दै हुनुहुन्छ, छेडीको लागि शुभ होला, तर दीर्घकालीन भने आजको दिन अलि अशुभ तपाईँको लागि संकेत देखिन्छ। मन अतिरञ्जित रहने खालका योग छन्। साढे सातको अन्तिम शनि हुनु यस्तै पनि अशुभ रह्यो र छैटौं ग्रहले शत्रु वृद्धि गराउनेछ, मान सम्मानमा आघात पुर्याउने खालका योग छन्। तपाईँले गरेका काम र कर्तव्यहरूप्रति अरूको चासो गुनासो वृद्धि रहन सक्छ। विशेष गरी सरकारी क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने झुटो आरोप मुद्दा मामलाको सामना गर्नुपर्ने योग छ। र अन्त्यमा मेन राशि हुनेहरूको लागि भने दिन असाध्य सुखद बन्दै जाने योग छ। आजको दिनमा मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिक ताकेका कामहरूबाट सफल बन्ने खालका योगहरू छन्। तपाईँको दिन आज सुखद बन्नुका साथसाथमा मन अति नै प्रसन्न रहने योग छ। साथीभाइ र दाजुभाइबाट सहयोग असत्य राम्रो हुने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। अबको क्रममा हामी ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका विशेष कुराहरूको जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरिरहेका छौं। फोन गर्न सक्नुहुन्छ 98453 97658 यतिखेर कोही जिज्ञासु आउनु भएको छ। आज हामी हाम्रो पात्रोमा तपाईँले गर्नुभएका कमेन्ट पनि हेर्नेछौं, हिजो गर्नुभएका कमेन्ट पनि आज हेर्नेछौं। रेडियो एकदम राम्रोसँग सुन्दै रहनुहोला र हाम्रो पात्रो एप्लिकेशनबाट सुनिरहनु भएको छ र कमेन्ट गर्नुभएको छ भने त्यहीँबाट सुन्दै गर्नुहोला। म तपाईँलाई सबै कुराको जानकारी गराउँछु। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्ख सभाको पाँच सपनवानाबाट महेन्द्र पुरी हजुर।
0: महेन्द्रजी, कार्यक्रम सुन्दै हुनुहुन्छ आज पनि?
1: हजुर सुन्दैछु त, एकदम एकदम चासोको वस्तु छ त मेरो त।
0: है, के छ आज तपाईँको जिज्ञासा, राख्नुहोस् अब।
1: आजको जिज्ञासा मेरो भान्जाको हेराउनु छ गुरुदेव।
0: अरू अरू जिज्ञासा होइन, भान्जाको हेर्ने आज?
1: आज भान्जाको चाहिँ हेर्नु छ, अब जिज्ञासा त धेरै छन् गुरुदेव, म त हजुरसँगै बसिरहन पाए नि हुन्थ्यो जस्तो लाग्छ नि।
0: भन्नु त एउटा के रहेछ जिज्ञासा, सबैलाई हुने खालको जिज्ञासा
1: नि। 60 साल असार 23 गते सोमबार
0: 60 साल 23 गते सोमबार कुन महिनाको त?
1: असार
0: 23 गते सोमबार कति बजे?
1: 8:05
0: हजुर।
1: अनि जिल्ला चाहिँ भोजपुर जिल्ला।
0: बिहान कि बेलुका?
1: बिहान, अनि के अरे भोजपुर जिल्लाको पुलुङ भन्ने ठाउँमा हजुर।
0: भोजपुर जिल्लामा है, यहाँबाट हेर्दाखेरि 60 सालको असारको 23 गते 8:05 हस्ता नक्षत्रको चौथो पावबाट नाम जोडेको देखिन्छ। राशिको नाम ठगराज अथवा ठाकुर है, कन्या राशि हुन्छ। यतिखेर 23 वर्षको उमेरमा हुनुहुन्छ। राहु भन्ने ग्रह 26 वर्षसम्म चल्छ, संगत राम्रो छैन। लग्नमा बृहस्पति उच्च हुनु भनेको मान्छे राजा हुनु छ, राजा समानको मान्छे, धेरै उन्नति हुन्छ यो भान्जाको। तर आठौँ माङ्गलिक छ, केटीको पछि लगाएर हैरान हुन्छ, बिग्रिन्छ, त्यहीँबाट भाग्य बिग्रिन सुरुवात गर्ने हो। बिहा भयो कि भएन? भएको छैन। आठौँ माङ्गलिक शान्ति गराएर अगाडि बढ्नु होला अनि बल्ल राम्रो हुन्छ। र लग्नमा बृहस्पति भएको मान्छे कमी कमजोरी हुँदैन, यो आठौँ माङ्गलिक शान्ति गरेर अहिले राहुले सङ्गतहरू बिग्रिन सक्छ। राहुको शान्तिहरू गर्ने, राहुको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ है।
1: अनि बाहिर जानेहरूलाई कस्तो छ होला?
0: विदेशको लागि राम्रै हुन्छ, राहुको शान्ति गर्नुभयो भने।
1: राहुको चाहिँ शान्ति गर्नै पर्यो
0: हजुर।
1: अनि घरको वास्तु चाहिँ कस्तो होला?
0: वास्तुको लागि चाहिँ नराम्रो छैन, सबै कुरा ठिक छ। एउटा माङ्गलिक शान्ति र राहु शान्ति गर्नु यो भान्जाको लागि ग्रह एकदम राम्रो छ, आत्तिनु पर्ने छैन है।
1: हजुर,
0: अरू केही छ कि छुट्यो?
1: छैन, अब आजलाई यति नै, फेरि फोन धेर लागो भएन भने फेरि अलिक
0: है डर पनि लाग्छ होइन।
1: हजुर हजुर, यसो गरौँ भने लाग्छ त, अब कसो गरौँ गुरुदेव।
0: हुन्छ, अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरुदेव।
0: कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीले सकभर भनेका छौँ, आफ्नो बारेमा हेराइदिनु है भनेका छौँ। अब अलिअलि मान्दिनुहुन्न, कति कराउने क्या गुरु त, रिसाउन थाल्नुभयो आजभोलि भन्नुहुन्छ। रिसाएको होइन नि, तपाईँलाई मैले भनेको मात्रै हो क्या, रिसाउने रिस भनेको छुट्टै हुन्छ। तपाईँलाई बुझाउनको लागि अलिक म प्रश्न बोल्छु, मलाई अरू जस्तो त चिप्लो बोल्न आउँदैन क्या। होइन, हजुर हो त नि, हो हजुर आइसियो, गइसियो, मलाई आउँदैन त्यस्तो, म ठ्याक्कै बोल्छु, भएको कुरो बोल्छु, सक्छु काम। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे श्याम गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: दार्चुलादेखि रामचन्द्र भट्ट, दार्चुला सलिसकारी थलाबाट गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो लिबिले गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो भाइको छोराको बारेमा।
0: भाइको छोरा, भतिज?
2: हजुर हजुर।
0: साल महिना गते समय भन्नु त?
2: 2070 साल
0: 70 साल
2: वैशाख महिना,
0: वैशाख महिना
2: 22 गते,
0: 22 गते
2: आइतबार,
0: आइतबार
2: बेलुका 5:50 काठमाडौँको थपथली हॉस्पिटल गुरु,
0: 5:50 बेलुका हुँदैन कि साँझ हुन्छ कि तपाईँ भाषामा भाषा होइन
2: बासा 5:50 काठमाडौँको थपथली,
0: काठमाडौँ थपथली छोरा होइन
2: हजुर गुरु,
0: दहबाट नाम आउँछ दयाराम, कुम्भ राशि हुन्छ, एकादशीको दिनमा जन्म छ, असाध्य एकहोरो, असाध्य भेडो, असाध्य जिद्दी, असाध्य अहिलेको यो बेलामा शनि चलेर 6 वर्ष 10 महिना पछि भनेको 7 वर्ष पछाडि शनि लागेर पढाइमा ढुट्टो छ, पढ्दैन भनेको मान्दैन, घरमा घरमा पितृको दोष छ, वास्तु बिग्रिएको छ, घर परिवारमा कुरा मिल्दैन, तपाईँको यो बच्चाको बाबु आमाको पनि सम्बन्ध राम्रो हुँदैन, धेरै कुरामा बिग्रिएको छ, बुझ्नुभयो,
2: हजुर गुरु हजुर,
0: धेरै कुरामा बिग्रिएको छ, विशेष ध्यान दिनुहोला, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्नु राम्रो हुन्छ है।
2: कुन ग्रहको गर्न पर्ला गुरु?
0: मैले के भने शनिको गर्ने, सूर्य गर्मीको शान्ति गर्ने, अङ्गारेको शान्ति गर्ने, सबै कुराको शान्ति गर्नुपर्छ है।
2: हजुर गुरु, अनि शुभ रङ, शुभ अङ्क गुरु?
0: 3 अङ्क राम्रो हुन्छ, रातो कालो रङ राम्रो हुन्छ, दक्षिण पूर्व राम्रो हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे
2: गुरु। भविष्यमा के विषय पढ्दा राम्रो होला गुरु?
0: पहिले शान्ति गराउनु, फेरि हेरौँ न एकचोटि, शान्ति गर्नुहुन्न, यत्रो यत्रो ग्रह बिग्रिया छ भने मैले अब तपाईँले शान्ति कसरी गर्ने तपाईँलाई थाहै छैन, तपाईँको गाउँको बाउलाई आउँदै आउँदैन, के गर्ने शान्ति, राधे सेमा भन्तीमा
2: हजुरसँग। अनि घरको वास्तु कस्तो गुरु?
0: वास्तु पनि बिग्रिएको छ, पहिले शान्ति गरौँ न ल, यो पहिले ग्रह शान्ति गरौँ अनि फेरि हेरौँ क्या, तपाईँहरूलाई एकैचोटि गुटुङ टुङ टुङ टुङ टुङ भन्दैछ, केही पनि गरौँ न भनेर के अर्थ हुन्छ भन्नु त, यो कार्यक्रम भनेको यो सामान्य फोन गरेर सामान्य सोधेर घर बस्ने होइन नि, यो सामान्यतया सोधेर तपाईँले हेराएर शान्ति गर्नु भएन नि, हेराएको चाहिँ अर्थ लाग्दैन, किन फोनमा त ए घन्टौँ चाहिँ दुःख गर्ने भन्नु त, जसले शान्ति गर्न मन लाग्छ त्यसलाई फोन गर्नुहोला, मैले धेरैचोटि भनेको छु नि तपाईँहरूलाई होइन, अब तपाईँ जब कि शान्ति नै गरेन तपाईँको मनसाय नै छैन, छ त गर्नु छ शान्ति,
2: अब गर्नु पर्ला गुरु,
0: हजुरको होइन हजुरको भतिज हो अनि
2: हजुर हजुर उहाँ सुनिरहेका छन्,
0: सुनेर भनेको मान्दैनन्, मान्छे अलिकति धारणको बन्नुपर्छ क्या, मैले यो हिसाबमा भनेको तपाईँको यो मैले चिने हेरिरहेको छु नि, यो घरका मान्छेलाई धर्म भनेको के थाहै छैन, कम्तीमा दार्चुला जस्तो राम्रो जिल्लामा हुनुहुन्छ, मल्लिकार्जुनको धाममा हुनुहुन्छ, मल्लिकार्जुन स्वामीको चाहिँ जिल्लामा हुनुहुन्छ भने कम्ती उहाँको नाम त गरिदिनु अलिअलि, कम्ती उहाँको लागि त थोरै यति केही त गरिदिनु, कम्तीमा बिहान बेलुका बत्ती त बाल्ने गर्नु घरमा खै, अनि अनि चिना हेराउने, लु लु लु बाजेले के भन्छ भन्ने हेराउने, लु लु गुरुले के भन्छन् भन्ने हेराउने, यो हेराएर मात्रै हुँदैन हजुर, म तपाईँसँग रिसाएको होइन, तपाईँलाई भनेको क्या, मैले यो शब्द मैले तपाईँलाई भनिरहँदाखेरि दार्चुला जिल्लालाई मात्रै भनेको छैन, नेपालभरिको मान्छेलाई भनिरहेको छु मैले, बुझ्नुभयो कि भएन, अब तपाईँको वास्तु पनि बिग्रिया, पितृ पनि बिग्रिया, ग्रह पनि बिग्रिया, वर्त पनि भन्नुपर्छ, कवच पनि लानुपर्छ, अब संसार छ, अब तपाईँले सबै म तपाईँलाई भन्छु केही भनेको मान्नुहुन्न, हो कि भन्नु त
2: हजुर गुरु, दिउँसो फोन गर्नु पर्ला कवचको लागि, अब हजुरसँग कन्ट्याक्ट गर्छु,
0: फोन गर पहिले ग्रह शान्ति गर्नु, तपाईँहरू खालि फोन गर्छु भन्नु अनि फोन गर्नुहुन्न, अनि यहाँ चाहिँ ठिक्क पाएर होइन क्या, मलाई नि फोन गर्नुपर्छ भन्ने छैन, मैले नि ग्रह शान्ति गर्नुपर्छ भने, जल्दी गराए पनि राम्रो गुरुहरूलाई कम्तीमा घरमा 5-7 जना गुरुबा बोलाएर राम्रोसँग पूजापाठ गर्नुभयो भने कति राम्रो हुन्छ घरमा,
2: हजुर हजुर,
0: ग्रह शान्ति गर्नु, सत्ता लाउनु, सब पोजिटिभ भाइ बहिनी सबै,
2: हजुर
0: बुझ्नुभयो कि भएन,
2: हजुर हजुर,
0: त्यही भएर तपाईँहरूले राम्रोसँग शान्ति गर्नु, पूजापाठ गर्नु, मैले धेरै कुरा तपाईँलाई भने, यो तपाईँलाई भनेको होइन, तपाईँलाई एउटा माध्यम पारेर नेपालभरिका श्रोतालाई भनेको फेरि हो, बुझ्नुभयो नि, तर हजुरको यो जुन छोरा हो उसको घरमा चाहिँ धर्म कर्म छैन, मल्लिकार्जुन स्वामीको जिल्लामा जन्मिने मान्छे भाग्यमानी हुन्छ, भलै भौतिक रूपमा अलिकति पहाड़ी जिल्ला होला, दार्चुला विकसित कम होला, तर पनि नेपालको तुलनामा दार्चुला जिल्ला धेरै उत्कृष्ट जिल्ला हो, यो यो यो कुरा तपाईँले बुझ्नको लागि अलिकति अध्यात्ममा गढिनुपर्छ, मल्लिकार्जुनको बारेमा पढ्नुपर्छ, मल्लिकार्जुन धामको बारेमा थोरै अनुसन्धान गर्नुपर्छ, बल्ल बुझ्नुहुन्छ, तपाईँहरू सोच्नुहुन्छ एउटा मन्दिर त हो नि, अन्त मन्दिर होइन, माथि माथि चाहिँ शिखर त हो नि, जङ्गलको टापुरा के छ र त्यहाँ धेरै कुरा लुकेको छ हजुर। तपाईँको शरीरमा के छ, तपाईँको शरीरमा अगाडिबाट हेर्दा के देखिन्छ, टक्क लाएर हिँड्नुहुन्छ, चिटिक्क परेर हिँड्नुहुन्छ होइन, कति राम्रो देखिन्छ होइन, तर तपाईँ भित्र कति फोहोर छ थाहा छ। हो त्यस्तै गरी मान्छेको स्वरूप मात्र हेरेर भएन, जिल्ला मात्र हेरेर भएन, मल्लिकार्जुन शिखर मात्रै भएन भएन, त्यसमा ठुलो शक्ति लुकेको छ। त्यही भएर तपाईँहरू जति पनि कार्यक्रम सुन्नुहुन्छ, तपाईँले अहिले जति पनि हेराउनुहुन्छ, राम्रोसँग शान्ति स्वस्ति पूजापाठ गर्नुभयो भने तपाईँ भित्रको मैल, तपाईँ भित्रको नकारात्मक भावलाई सकारात्मक पार्ने काम मात्रै गर्ने हो। वेदको मन्त्रले तपाईँले चाहिँ

0: भने राधे श्याम दार्जु लागेर भेट्नु पर्छ है बड्डो ल हुन्छ राधे राधे तपाईँहरू बोलाउनुहुन्न
1: गोकुलेश्वरमा भेट गराउँला गुरु आउनु दार्जु ल
0: गोकुलेश्वरमा आएर म 12-15 दिन बसेर आएको तपाईँहरू आउनु भयो नि त बेला
1: म त्यति बेला थिएन गुरु घरमा थिएन त्यसैले हजुरसँग भेट भयो
0: सबैले भन्ने फेरि यतिकै आएन भने लाज हुन्छ भन म थिइनँ नि भन सबैले होइन फेरि आउँला धेरै मान्छेले फोन गर्नुभयो भने हामी दार्चुला पनि आउँछौ दार्चुलामा आउँदाखेरि मल्लिकार्जुन धाममा तलपट्टि धाममा गएर ग्रह शान्ति गर्ने हिसाबले आउने तयारी गरिरहेका छौँ हामीले तर तपाईँहरूले आउनु भन्नु पर्यो क्या सबैले एकजना फोन गरेर के गर्ने यहाँदेखि तपाईँले एकजनाको लागि बोलाउनु भयो भने त यहाँबाट तपाईँको त्यहाँ 2 दिन लाग्छ अनि कसरी आउने भन्नु त एकजनाको लागि सबै जिल्लावासीले फोन गरेर ज जसले कार्यक्रम सुन्नु भएको छ ज जसलाई हेराउन मन छ ज जसलाई त्यही मल्लिकार्जुन धाममा आएर ग्रह शान्ति गर्न मन छ त्यस्तालाई बोलाउने हो हामी अब टिम लिएर आउँछौ ग्रह शान्ति गर्छौ अब तम्रोतिरका बामनहरू मासु खाँदा छन् के गर्ने हो त होइन म फेरि मासु खानेवाला बामनलाई बामनै नम्यान् दो के गर्ने हो त ल निकिरहेका तहै छन् तम्रोतिरका बामन अहिले बिदा हुने हो राधे राधे
1: राधे राधे गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो दार्चुलाबाट आज हामी उहाँसँग राम्रो कुराकानी गर्यौं वास्तवमा यस्तै यस्तै छ अब धेरै कुरा नभन्नु है भनिसकेको छु कति गाली गर्नु है भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासा र समस्याको समाधानहरू गर्ने प्रयास गर्छौ हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिँदै हामी अगाडि बढ्ने प्रयास गरिरहन्छौ ब्राह्मण हो हामी त कुलको परम्परादेखि मासु खाँदै आएको भोक पनि लाग्छ कुलले पनि हामी त मासु खान्छन् भन्छन् कोही कोही ब्राह्मणहरू त्यति सामर्थ्य छैन कुललाई वैदिक मन्त्रले पढेर सात्विक भोग दिनलाई तामा त्यति ताकत छैन भने के ब्राह्मण हुनु त तपाईँको देवतालाई वेदको मन्त्र पढ्नुहोस् पुकार्नुहोस् अनि भन्नुहोस् आजदेखि तपाईँ मेरो कुललाई म आजदेखि अरूको हत्यारे हिंसा गर्दा पाप लाग्यो मलाई आजदेखि तपाईँहरू सात्विक भोजन खानुहोस् के खाने लड्डु खाने नरिवल खाने केरा खाने अथवा चाहिँ सुन्तला खाने अथवा खिर खाने अथवा पुवा खाने के हुन्छ अरू होइन मालपुवा खाने के हुन्छ त्यो खानुहोस् भन्ने हो त्यति गर्न त सक्नु पर्यो नि आफ्नो कुललाई फकाउन सक्नु परेन फकाउनै चाहनुहुने समस्या यो हो क्या फकाउनै चाहनुहुन्न तपाईँहरू हाम्रो पनि त कुल होला म सुवेदी हो सुवेदीहरूले मासु काट्दा खान्छन् मलाई थाहा छ सुवेदी कुल परम्परामा ए हाम्रो त हामी त दारै नष्ट भन्छन् फेरि होइन खान्छन् हामी त म पनि त्यही सुवेदीको खलक मेरै खलकले काटेर खान्छन् तर म खान्न मेरा पनि कुल त खुसी छन् त आजसम्म कुल खुसी हुनु भने के हो तपाईँ घरमा छोरा जन्मिनु तपाईँ घरमा छोरी जन्मिनु तपाईँ घरमा खाना लाउनु दुःख नहुनु आमा बाबु सुखी रहनु आमा बाबुलाई पाल्न पाउनु आमा बाबुलाई सेवा गर्न पाउनु ए नै कुल खुसी हुनु भने अनि तपाईँ पनि खुसी हुन चाहनुहुन्छ भने अब कुललाई प्रसन्न पार्नुहोस् तर कुललाई भन्नुहोस् तपाईँलाई प्रसन्न पार्छु तर यो कामबाट मलाई छुटकार कुल हो नि हो कुल भनेको अभिभावक हो नि अनि अभिभावकले त पाप गर भन्छ कहिले भन्दै भन्दैन त्यो त हामीले नजानेर हो त्यसो भएको हुँदा सबैजनाले ध्यान दिउँ यस्ता कुरामा म यस्तै कुरामा जोडिरहेको हुन्छु अरू के भन्ने तपाईँहरूलाई यहीभन्दा यही त मान्नु भएको छैन अरू कति भन्ने है कार्यक्रम एकैछिन विश्राम पछि उपस्थित हुन्छु सँगै रहनुहोला
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।

0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित हुन्छु। अब तपाईँले ध्यान दिएर सुन्नुपर्ने एउटा कुरो आयो। हिजो हामीले के भन्यौं, घण्टा कर्ण चतुर्दशी अनि गथा मुङ्ग चल्ने पूजा भन्यौं, यो विशेष गरी नेवार जातिले परम्परा विशेष मनाउनुहुन्छ भन्यौं। मलाई निराज श्रेष्ठले सल्यानबाट लेख्नु भएको छ, धेरै कुरा छन्। राधे राधे सबैमा, म सल्यान खलङ्गामा सनातन रेडियो मार्फत सुन्दैछु। आजदेखि सल्यान खलङ्गामा नेवारहरूको जात्रा पर्वहरू शुरू हुँदैछ। आज बिहान घण्टा कर्ण चतुर्दशीका दिन गथा मंगलको प्रतीक स्वरूप पातीबाट पुतली बनाई दो बाटोमा राखी बाटो छेक्ने र उक्त पुतली बाटो हिँड्ने सबैले दान गर्नुपर्ने हुन्छ भन्ने, घर घरबाट दान स्वरूप विभिन्न गेडागुडी सहित कालो कपडा र पुतलीलाई पुतली बनाई गएर शान्ति गर्ने र साँझमा लुतो फाल्ने र कुखुराको भाले छोडेर लाखेको पूजा गरी लाखे जात्राको शुरूआत हुन्छ। तर अपसोच नेवार बाहेका व्यक्तिहरूले सल्यानमा साउन शुरू हुने बित्तिकै लाखेनाथ देखाएर पैसा असुल्ने गलत चलन चलेको छ भन्नुभएको छ। यसलाई विशेष ध्यान दिनु होला। सल्यान दासीले हिजोको दिनमा कमेन्ट गर्नुभएको रहेछ परमानन्द प्रेमानन्द सापकोटाजीले, राधेश्याम गुरूदेव, म परमानन्द सापकोटा कमलनगर नारायणघाटबाट सुनिरहेको छु। जन्ममिति बाल स्थान यकिन छ, तर समय यकिन नभएका हामी जस्ता अलिक पुरानाहरूले भूत भविष्य कसरी हेर्न मिल्ला भन्नुभएको छ। समय नै छैन भने जन्मकुण्डलीहरूमा हुन सक्छ, जन्मकुण्डली छ भने, जन्मकुण्डली नै छैन भने चाहिँ अलिक गाह्रो हुन्छ है। धेरैलाई आज औँसी हो, ग्रहण लाग्छ भन्ने हल्ला छ। वास्तविक यो ग्रहणको हल्ला के हो, यसको पनि हामी आजै अहिले भर्खरै जानकारी गराउँछौ। हिजोकै कमेन्ट छ एउटा, त्यो पढेर अनि आजको कमेन्टतर्फ लाग्छु म। जय श्रीमन्नारायण गुरूदेव, म सुरेश राज पूजा कञ्चनपुर ओझा लेख्नु भएको होला, पूजा लेख्नु भएको छ। कञ्चनपुर जिल्लादेखि गुरूदेव, मेरो एउटा जिज्ञासा थियो। पितृ शोक परेको बेला पित्रेको दियो पितृको दियो दक्षिण दिशातर्फ फर्काएर बाल्नुपर्छ भन्नुहुन्थ्यो गुरूहरूले, र पितृको पूजा र पितृतर्पण कुन दिशा, पितृको जप कुन दिशातर्फ फर्केर गर्नुपर्छ? दक्षिण दिशै हो। श्राद्ध गर्दा पनि श्राद्ध गर्ने मान्छेले दक्षिण फर्केरै गर्नुपर्छ भन्नुभयो, त्यही प्रश्न गर्नुभएको रहेछ। अनि अर्को प्रश्न छ, बिहान र बेलुकाको दियो बाल्दा कुन दिशातर्फ फर्केर बाल्नुपर्छ गुरुदेव? जय श्रीमनारायण। पितृको लागि हो भने दक्षिणतर्फ फर्काउने, अन्य समयमा भने पूर्व फर्काउने, नभए आफूतिर भगवानतिर फर्काउँदा हुन्छ। आजको कमेन्ट मधुजीले लेख्नु भएको छ, आत्मा त जोड्नु भएछ। राधे राधे प्रियङ्काजीले, राधे राधे गुरु, जन्ममिति ईस्वी सन भनेर लेख्नु भएको छ, अनि जन्ममिति विक्रम सम्वत भनेर लेख्नु भएको छ, जन्म समय लेख्नु भएको छ, जन्म स्थान यासुक रुस भन्नुभएको छ, रुसमा जन्मेको मान्छेको चिना हेर्न खोज्नु भएको छ। दिउँसो सम्पर्कमा आजै आउनुहोला, आज हामी दिनैभरि तपाईँको सेवारत छौं। 9:30 बजे पछाडि नै आज हामी अफिसमा रहेर तपाईँको सेवा गर्छौं दिनैभरि। गुरु राधे, किन हो गुरु कार्यक्रम चलेन त भन्नुभएको छ टेक बहादुर भुजेल। अब कहाँ कार्यक्रम चलेन, हामी कार्यक्रम चलाइरहेका छौँ, थाहा भएन। दुर्गा राणा पहिलेजीले लेख्नुहुन्छ, जय जय श्रीमन्नारायण गुरुदेव, म दुर्गा राणा पहिली भोजपुरबाट ज्ञानको भण्डार रेडियो सनातनबाट ज्योतिष दर्पण कार्यक्रम सुनिरहेको छु। जिज्ञासा, आज लाग्ने ग्रहण र औंसी बारे केही प्रस्ट्याइदिनु हुन अनुरोध गर्दछु। जानकारी दिनुभएकोमा आभार सहित नमन। जय जय श्री राधे गुरुदेव भन्नुभएको छ। आज मैले यही कुरालाई हिजै बेलुका सुने, अनि मैले धेरै हल्ला पछि मैले यो हिजो फेसबुकमा पनि देखिदिएको छु। अहिले पनि भने यसपालि के हुन्छ भने ग्रहण लाग्ने भनिन्छ नि, होइन, ग्रहण भनेको के हो पहिले यो बुझ्नु तपाईँले। ग्रहण भनेको ग्रहको गतिलाई मापन गर्दा खगोलीय शास्त्रमा ग्रहणको प्रभाव देखियो भने है, अनि बल्ल हामी के भन्छौं अरे, ग्रहण लाग्यो भन्छौ, होइन, तर ग्रहण नै छैन, ग्रहणै छैन। अब कसरी ग्रहण लाग्छ भन्नु त, अब यो नेपालबाट, भारतबाट, भुटानबाट यो आजको ग्रहण देखिँदैन। ग्रहण हुन सक्छ, औंसी पूर्णिमामा काहीँ न काहीँ ग्रहण लागिरहेको हुन्छ, तर हामी नेपालमा छौं, हामी भारतमा छौं र हामी भुटानमा छौं भने ग्रहण लाग्दैन। अनि के उखान छ तपाईँलाई उखान थाहा छ कि छैन? देखिएको ग्रहण सुनेको सूतक, होइन के अरे यसो के उखान छ क्या? सुनेपछि सूतक झुठो लाग्छ, ग्रहण देखेपछि बार्नुपर्छ। अब जब कि नेपालबाट देखिँदै देखिँदैन भने किन बार्नु पर्यो, किन हल्ला गर्नु पर्यो, होइन? अब यो विशेष गरी यो 2083 सालमा तपाईँहरूले बुझ्नु होला, एकदम सुन्नुहुन्छ कार्यक्रम तर बिर्सिहाल्नुहुन्छ। 2083 सालभरि नै नेपालमा ग्रहण छैन, यति रुकाउनुहोस् तपाईँ, होइन? त्यही भएर तपाईँहरूले यो ग्रहणको बारेमा चाहिँ मैले तपाईँलाई फेसबुकमा मै राखिदिएको छु। तपाईँहरू हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्ने र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन मात्रै कार्यक्रम सुन्ने होइन, यो चर्चा परिचर्चा हामी संस्कारको बारेमा पनि कुरा गर्छौं, दैनिकी काममा चाहिने अति महत्वपूर्ण कुराहरूलाई पनि हामी तपाईँहरूलाई जानकारी दिन्छौं। अब कति गुरुहरूले के भन्नुहुन्छ, आज ग्रहण लाग भन पुरै हल्ला गरिरहनु भएको छ भन्ने खबर आउँछ, तर कतिले के गर्नुहुन्छ फेसबुकमा युट्युबमा टिकटकमा पैसा कमाउनको लागि आज ग्रहण लाग्दैछ भनौँ न, भित्र गएर हेर्यो भने यहाँ नेपालमा होइन अरू अरू जिल्लामा अरू अरू देशमा भनिदिनुहुन्छ। त्यो भएपछि के हुन्छ, मान्छेलाई भ्रम भयो नि त, हेर्न पर्यो नि त मान्छेले, त्यो गर्न सकभर नगर्नको लागि मैले हात जोडेँ तपाईँहरूलाई। हामी गुरुहरूले यसरी झुक्क्याउने काम गर्न हुँदैन क्या, सत्य कुरा भन्दैन न, ड्याङ ड्याङ ड्याङ ड्याङ भनिदिनु न, के फरक पर्छ र? मलाई कहिले काहीँ के याद आउँछ भने हामीलाई पढाउने गुरुहरूले के भन्नुहुन्थ्यो भने, ए बाबु ज्योतिषहरू फ्याक्टै बोल्नुहुन्न है फेरि भन्नुहुन्थ्यो क्या, किन गुरु भने कहिले काहीँ अप्ठ्यारो पर्छ नि त, भएको कुरा बोल्दा पनि कहिले काहीँ त्यो मान्छेलाई साथमा अरू मान्छे आएका हुन्छन्, फ्याक्टहरूले सुन्यो भने त बर्बाद हुन्छ नि, एकदम सम्मान लिएर बोल्नुपर्छ भन्नुहुन्छ। म अलिक प्रश्न पनि बोलिदिन्छु, फेरि प्रश्न बोल्नै पनि पर्छ यसो कुरो है। अब हामी तपाईँको फोनतर्फ लाग्छौ, केही कमेन्टहरू भए हामी अझै पनि हेर्ने प्रयास गर्छौ। तपाईँ सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई दैनिक सुन्न सक्नुहुन्छ र तपाईँ कमेन्टहरू पनि दैनिक सुन्न सक्नुहुन्छ, हामी समय समयमा हामी तपाईँको गर्छौ कार्यक्रम सञ्चालन गर्छौं दैनिक रूपमा, तपाईँ कमेन्टहरू पनि पाठ गर्छौ अथवा पढ्छौ। सन्तोष विष्टको कमेन्ट छ, जय श्री राधे गुरुजी, म सन्तोष विष्ट कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु गुरु, रेडियोमा चिना हेर्न आउने मान्छेले नियमको पालना किन गर्दैनन् गुरु, एक दुई दिन कार्यक्रम सुनेर नियमको पालना गरेर आफ्नो अनुसारमा बसेर आफ्नो अनुशासनमा बसेर चिनाएर आएमा कार्यक्रमको शोभा बढ्ने थियो गुरुजी, अनुशासनभन्दा ठूलो केही हुँदैन गुरु, राधे राधे भन्नुभएको छ, ठिकै छ। अर्को कमेन्ट भर्खरै आयो, जय गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष तर्पण हाम्रो पात्र मार्फत, मेरो भविष्य मम्मीको बक्की एक गते छ, बस्की वार्षिकी लेख्नु भएको कि, कुन दिशातिर फर्केर दीप जलाउने हो मलाई जानकारी गराइदिएपछि आभारी हुने थिएँ गुरुदेव भन्नुभएको छ। अब यो मम्मीको अनि ब आदि छ अनि कि वार्षिकी लेख्न खोज्नु भएको उहाँले, मैले बुझे अनुसार वार्षिकी कर्म भनेको त दक्षिण फर्केर गर्ने, अनि श्राद्ध हो नि वार्षिकी भनेको त, वार्षिकी भनेको त एकोदिश श्राद्ध हो, सबै एकोदिश श्राद्ध हुन्छ, त्यहाँ चाहिँ तर्पण पछि दिइन्छ, त्यति फरक हो, अरू के फरक हुन्छ र वार्षिकीमा, केही हुँदैन है। तपाईँहरूले ध्यान दिनुहोला। अब हामी तपाईँको फोनतर्फ लाग्छौं, फोनमा कोही जिज्ञासु आएर अघिदेखि प्रतीक्षारत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौ। राधे श्याम।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म शङ्करबाट हो हजुर।
0: को बोल्दै हुनुहुन्छ?
1: म लक्ष्मी तामाङ।
0: लक्ष्मीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हामी खाद्य
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अनि
0: खादबारी एफएममा कार्यक्रम आउँछ?
1: आउँछ।
0: कहाँ हरे घर तपाईँको?
1: मेरो सुम्निङ कार।
0: अनि कति मेगाहर्जबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: 95 हो गुरु।
0: 95 खादबारी हो कि सङ्घ सभा हो त?
1: खादबारी एफएम।
0: खादबारीमा रहेको शङ्खुब सभा एफएम भन्नु न। रेडियोको नाम बिर्सु नि, अनि अस्ति हामी खानबारी आएर 22-25 दिन बस्यौँ, आउनुभयो भेट्न?
1: थाहा भएन गुरु, यो रेडियो चाहिँ त्यति बेला बिग्रेको थियो।
0: ए ल ल ठिक छ ल, त्यहाँ आउँदा फेरि पैसा खर्च हुन्थ्यो है, के गर्ने, गाह्रो छ त, आउनु पर्यो जानु पर्यो, त्यत्रो उकालो आउनुपर्छ होइन। ल ठिक छ, अहिले भन्नु त साल महिना गते समय कसको हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा 2053 साल 10 महिना 3 गते बिहिबार।
0: एकचोटि फोन राखेर फेरि रेडियो सुनेर के चाहिन्छ सबै कुरोले कपीमा लेखेर फेरि फोन गर्नु होला। अहिले छुट्टिन्छु राधे राधे। त्यही त तपाईँले भनेको भएको छैन, एकचोटि फोन राख्नु, म भन्छु नि मेरो है।
1: 2053
0: हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्छौँ। मैले फेरि पनि भने तपाईँहरूले कपीमा लेखेर आउनु है, लेखेको छु भन्न हुँदैन, कपीमा लेख्ने बेला प्रष्ट रूपमा साल महिनाको नाम गते सबै कुरा लेखेर सम्पर्कमा आउनु होला। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्ने। जय श्री कृष्ण। राधे राधे, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
1: म भोजपुरबाट गुरु।
0: हजुरको शुभ नाम?
1: सुस्मिता थापा।
0: सुस्मिताजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? एफएम त हो त नि, कुन रेडियो सुन्नुहुन्छ भनेको?
1: खासै सुन्दिनँ त गुरु। अनि
0: हजुर, कसले भने यहाँ कार्यक्रममा फोन गर्दा भाग हेर्नु हुन्छ भन्दा?
1: मैले नम्बर दिइरहेको छु पहिलादेखि नै, अनि त्यही भएर।
0: कहाँनिर पर्छ घर?
1: मेरो भोजपुर च्याउजी।
0: पहिले पनि कार्यक्रम सुन्नुहुन्थ्यो कहिले काहीँ?
1: पहिला सुन्थे गुरु, अहिले त खालि सुनेकै छैन।
0: अनि त्यहाँबाट फोन नम्बर राखिरहनु भएको थियो?
1: हजुर।
0: अनि आज कार्यक्रम सुन्नु भएको होइन?
1: आज अघि अहँ सुनेको छैन गुरु, आज बिजी छु म, अनि त्यही भएर।
0: ल भन्नु त, कसको बारेमा हेर्नुहुन्छ?
1: मेरै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो? कपीमा सबै कुरा लेख्नु भएको छ कि छैन?
1: अनि मङ्गलबार जन्मेको,
0: अनि
1: समय जन्मेको समय दिउँसोको 3 बजे।
0: ठ्याक्कै 3 बजे हो?
1: हजुर, 3:30 बजे।
0: अनि 3 बजे भन्ने हो त, 3:30 बजे भन्नु पर्दैन? कुन जिल्लामा?
1: ए भोजपुर।
0: भोजपुरमा। तपाईँको आफ्नै हो यो?
1: हजुर।
0: राष्ट्रको नाम लक्ष्मी छ कि लाल कुमारी छ?
1: मेरो नारायणको नाम होइन, चन्द्र कुमारी थापा।
0: चन्द्र कुमारी थापा, मिन राशि हेर्नुहुन्छ?
1: हजुर।
0: यो त धेरै फरक परेर त मिल्दैन, तपाईँ घरमा चिना छ नि होइन?
1: मेरो चिना बनाइदिएकै छैन गुरु।
0: तपाईँलाई कुरै मिल्दैन, यो 64 सालको जेठको 1 गते जन्मिने मान्छेको मिनासी हुँदै हुन्न, पुरै फरक पर्यो, धेरै फरक पर्यो कि। एकचोटि बाबा आमालाई सोधेर फेरि फोन गर्नु ल।
1: यही मम्मी यही हुनुहुन्छ
0: है? मम्मीलाई फोन दिनु त।
1: गुरु दर्शन।
0: राधे राधे माताजी।
1: हजुर।
0: हजुरको छोरी कति सालको जन्म हो छोरीको?
1: 64 साल जेठ 1 गते।
0: के बार थियो?
1: मङ्गलबार। के
0: मङ्गलबार कि मङ्गलबार?
1: हजुर।
0: अनि कति बजे भएको जन्म हो?
1: बेलुकाको 3:30 कि
0: रातिको कि दिउँसोको?
1: दिउँसोको।
0: भोजपुर भएको जन्म
1: हो?
0: अनि गुरुबाहरूले के नाम भन्नुहुन्छ तपाईँलाई? नारायण गर्दा नाम के राख्नु भएको थियो?
1: चन्द्र कुमारी।
0: फरक पर्यो त कि, तपाईँ झुकिनु भयो आमा?
1: होइन, चन्द्र नै हो नाम, चन्द्र नै सिन्दुर भन्नुभयो, चन्द्र नै राख्नु।
0: के नाम हेर्ने, के राशि हेर्ने गर्नु भएको थियो? छोरीको लागि कहिले कहाँ राशिफल सुन्दा रेडियोतिर पत्रिकातिर के हेर्ने गर्नु भएको थियो?
1: त्यो सुनेकै छैन गुरु।
0: अहिलेसम्म तपाईँको घरमा कहिले गोरा शान्ति गर्दाखेरि राशि के भन्ने गर्नु भएको छ छोरीको? छोरीको बोलाउने नाम के छ?
1: रुद्री पूजा लाउँदा पनि त्यो त्यस्तो केही भन्नुभएकै थिएन।
0: ब्राह्मणले नामै सोध्दैनन् होइन? यति गाह्रो छ त यो संसार, के गर्ने। अनि मैले भन्न खोजेको, तपाईँले अहिलेसम्म कहिले काहीँ रुद्र पूजाहरू कहिले काहीँ केही गर्ने गर्नु भएको छ नि घरमा होइन?
1: अनि
0: त्यो बेला तपाईँको छोरीको अहिले बोलाउने नाम चाहिँ के छ?
1: सुस्मिता थापा।
0: ए भनेपछि राशिको नाम चाहिँ चबाटै हेर्ने गर्नुहुन्छ। मैले आज भने तपाईँ आमा बोलेको भएर मैले हेरिदिन्छु, हेर्न त मिल्छ मिल्दैन थाहा भएन। 64 सालको जेठ महिनाको 1 गते मंगलबारको दिन 3:30 जन्मिने बच्चाको नाम लबाट नाम आउँछ, लक्ष्मी नाम राख्नुहोला, मेष राशि हुन्छ। चतुर्दशीको दिनमा जन्म भएको छ, हो त यो? आमालाई त्यति थाहा छैन होला कि जेठ महिनाको चतुर्दशीको युगमा जन्म भएको छ। सातो माङ्गलिक असाध्यै नक्कली छिन्, पढ्ने मन गर्दिन, अब भएको कुरो त भन्नु पर्यो होइन? काम गरेर छोरी भने म सुक्क हाँसेर जान्छन्, पढ भने रिसाएर जान्छन् होइन? अनि 8 चन्द्रमा त चिसो लागिरहन्छ, पहिले झन्ने झन्ने मरेर बाँचेकी छोरी होइन त यो? सातो माङ्गलिक छ, केटाहरू हेरिसकेका छिन्, के गर्ने? अब सानो उमेरमा भन्नुहुन्छ तपाईँहरू छोरीको ग्रह बिग्रिसकेका छ, खै छोरीलाई फोन दिन त? ए नानी, ग्रह त बिग्रिया छ है, ग्रह शान्ति गर्नु पर्यो, ग्रहको पूजा पाठ गर्नु पर्यो है। केटाहरूसँग बोल्न भएन, पढ्न मन लाग्दैन कि? अब यसपालि बिहे गर्ने हो त? अनि टाइम भएन भने किन फोन बोले त? अनि साह्रै छ त टाइम भएन भने कुरा? कति साह्रो हो र कति साह्रो र गिलो भनेकै छैन मैले। अब तपाईँलाई आफै थाहा रहेछ बिहे गर्ने बेलै भएको छैन, बिहे गर्ने बेला नभएको मान्छे फोनमा किन बोल्नु पर्यो फेरि? अब आजदेखि मैले भनेको मान्ने, केटाहरूसँग एकजात नबोल्ने, एकैसँग एकजनासँग बोल्नु आउँदैन। तपाईँको धेरै कुरा ग्रह बिग्रिसकेको छ, तपाईँ 8 चन्द्रमा भएको मान्छे, पूर्णिमाको व्रत बस्नु, तपाईँ डिप्रेसनमा जाने खालको समस्या छ तपाईँलाई, बुझ्नुभयो? धेरै कुरा सोच्नुहुन्छ होइन? पढाइ त पढाइ नै छैन, राम्रै छैन पढ्ने, तपाईँलाई मनै लाग्दैन। अनि सातौं माङ्गलिक र 8 चन्द्रमाको शान्ति गर्नु, हनुमान चालिसा दैनिक पाठ गर्नु, पूर्णिमाको व्रत भन्नु, स्विमिङतिर खोलातिर जाँदा एकदम ध्यान दिनुहोला, अरू सबै कुरोमा ठिक छ, हात दिनु पर्दैन। राज्य परिवार मान्छे सुखी नै हुन्छन्, तर विवाहबाट एकदमै ग्रहहरू बिग्रिएको छ, शान्तिहरू गर्ने, पूजापाठ गर्ने कामहरू गर्नुपर्छ है त
1: गुरु। अनि मलाई जागिरको बारे,
0: जागिरको बारे त पहिले पढ्नु पर्यो नि, केटाहरूसँग नबोलिकन पढ्नु पर्यो। सातो माङ्गलिक छ, ग्रहहरू बिग्रिएका छन्, शान्तिहरू गरेर पूजा पाठहरू गर्नु पर्यो है त। अहिले छुट्यौं, अन्तिम छेडमा छौ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी भोजपुरसँग कुराकानी गर्यौं, भोजपुरका सज्जनसँग एउटा दुईटा कमेन्टहरू छन्। जय गुरुदेव, मेरो फोन त कहिल्यै उठ्दैन, दैनिक लाग्छ गुरुदेव किन होला भनेर योगेश पाण्डेले कमेन्ट गर्नुभएको छ, माफ गर्नुहोला। आज मैले अलिकति तपाईँहरूलाई यो केही कुराहरूको जानकारी गराएको बेला चाहिँ फोन आयो भने फोन रिसिभ नहुन सक्छ, यसको लागि म क्षमा चाहन्छु। फोन दैनिक लाग्छ मलाई थाहा छ, किनभने आजभोलि फोनै आउँदैन, रेडियोमा 5-6 फोन आउने हो, सबै फोन रिसिभ हुन्छ, तर कहिलेकाहीँ यता केही कुराको जानकारी दिएको बेला चाहिँ फोन कहिलेकाहीँ नउठ्न सक्छ। आजभोलि रेडियोमा फोन गर्नुभयो भने सबैको फोन लागिहाल्छ। राधे राधे गुरु, म इलामबाट दीपक अरियाल, म यो कार्यक्रम रेडियो फिकलबाट सुन्दैछु गुरु। मेरो जिज्ञासा के छ भने, मेरो भान्जाको असोज महिनामा छेवर गर्नुपर्ने, असोज महिनामा छेवरको सहित कहिले कहिले छ गुरु, भनिदिनु होला भन्नुभयो। छेवर भने के हो? कपाल काट्ने साइत होइन छेवर भने? अनि छेवर यो असोजमा गर्न मिल्छ त? तपाईँहरूले एकदम ध्यान दिनुहोला, जुराउनु पर्ने हुन्छ। ए असोज महिनामा मैले कसलाई भनेको थिएँ साइत भदो असोज कहिले? अहिले यो त ऊ होइन, दक्षिणायन सुरु भने अस्तिबाट, अब यो दक्षिणायनमा त छेवर गर्नु हुँदैन नि, कपाल काट्नु हुँदैन, माघ महिना सुरु भएपछि बल्ला हुन्छ, ध्यान दिनु है तपाईँहरूले। अहिले त दक्षिणायन छ, कपाल काट्नको लागि उत्तरायण चाहिन्छ भन्छ शास्त्रले, त्यही भएर तपाईँहरू पनि ध्यान दिनुहोला। एकचोटि यो माघभन्दा पहिले कपाल काट्ने कसैको पनि मुहूर्त हुँदैन नि, ध्यान दिनु फेरि ल। यति भनि
2: दिस इज रेडियो शङ्खुवासुभा 95.5 मेगाहर्ट्ज।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो, उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557
6: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59 801, जनक पौडेली 98525 58 344 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर, खाँचबारी 1 नगरपालिका।
11: रेडियो सङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 9 बज्यो।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एकमात्र डेन्टल,
15: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
16: खुना बढी टिक्छ, हुलास भए अरू किन खोज्ने?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने र सन्देश टेबल गर्ने कार्यसूची छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यसूची छ भने राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची छ। देशभर आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउन थालिएको हो। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 दिन यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको बताइएको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिँदैछ। बाढ़ी र पहिरोका कारण देशभरका राजमार्गहरू प्रभावित भएका छन्। बागमती प्रदेश अन्तर्गत काभ्रे पलाञ्चोको खुरकोट नेपालथोक कटुञ्जे बेसी चल्ने बीपी राजमार्गमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै मकवानपुरको हेटौडा ठिंगन बागमती हुँदै ललितपुर आउने कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म रातिको समयमा सवारी साधन चलाउन निषेध गरिएको छ। बागमती प्रदेशमै पर्ने सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएको पहिरोका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भोरीकोशी गाउँपालिकाको 4 किलो कोदारी र लिपिङमा खसेको पहिरोले तातो पानी जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। कोशी र मधेस प्रदेशका साथै देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: विलास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: आज अगस्त 12 विश्व हात्ती दिवस. आकारमा ठूलो र आम मानिसमा चर्चामा रहे पनि हात्तीको संरक्षण र सम्वर्धनका लागि सन् 2012 अगस्त 12 यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको. सचेतना जगाउन आज संसारभर हात्ती दिवस मनाइदिन्छ. नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागि छ. त्यसो त पछिल्लो समय भारतबाट विचरण गर्दै नेपाल प्रवेश गरेका हात्ती नेपालमा लामो समयसम्म बस्न थालेपछि मानव हात्ती द्वन्दका घटना पनि वृद्धि भएका छन्. नेपालमा थाने हात्तीको संख्या 320 हाराहारीमा छ भने नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या झण्डै 450 भन्दा बढ़ी पुगेको छ. हाल बढ़ी देखिएको हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गरेको भए पनि भारततर्फ नफर्किँदा यहाँ मानव हात्तीबीच द्वन्द बढ़ी हुने गरेको हो. जंगली हात्तीबाट बढ़ी प्रभावित पूर्वी नेपालको तराईमा मात्र विगत 16 वर्षको अवधिमा 80 जनाको ज्यान गएको छ. यस अवधिमा 16 हात्तीको मृत्यु भएको छ. पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ. यस अवधिमा नेपालभर हात्तीको आक्रमणबाट 357 जनाको ज्यान गएको छ भने 57 हात्तीको मृत्यु भएको छ. त्यसो त एक अध्ययन अनुसार हात्तीको सुडको चोरी निकासीका लागि विश्वव्यापी रूपमा प्रत्येक वर्ष कम्तीमा 20,000 हात्ती मारिने गरेका छन्. उत्तर कोरियाले आज कोरियाली प्रायद्वीपको पूर्वी तटको समुद्रतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बताएका छन्. दुवै मुलुकले विज्ञप्ति जारी गर्दै प्योङयाङको सो कार्यको निन्दा गरेका छन्. सो मिसाइल प्रहार सोल र वाशिङटनले गर्ने भनिएको संयुक्त सैन्य अभ्यास केही दिन अघि भएको हो. प्योङयाङले लामो समयदेखि दुई मुलुकबीचको संयुक्त सैन्य अभ्यासको निन्दा गर्दै आएको छ. दक्षिण कोरिया र जापानका रक्षा अधिकारीका अनुसार सो मिसाइलले करिब 700 किलोमिटर उडान भरेको अन्तर्राष्ट्रिय चार माध्यमले जनाएका छन्. लगत्तै दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालयले आपतकालीन बैठक बोलाएको छ. सो बैठकमा उत्तर कोरियाको जारी ब्यालिस्टिक मिसाइल प्रक्षेपणको बारेमा चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावको उल्लंघन गरी उत्तेजित गर्ने कार्य रोक्न आग्रह गरेको छ. अमेरिकासँगको संयुक्त रक्षा स्थिति अन्तर्गत आफू कुनै पनि उत्तेजनाको प्रतिक्रिया दिन तत्पर रहेको समेत दक्षिण कोरियाले चेतावनी दिएको छ. प्योङयाङले प्रक्षेपणको बारेमा कुनै प्रतिक्रिया दिएको छैन. यसअघि अगस्त 6 पनि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको थियो. रेड पाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण यसपटक सोलुखुम्बुमा हुने भएको छ. 2081 मा ताप्लेजुङबाट शुरू भएको प्रतियोगिता यसपटक आगामी भाद्र 20 गते सोलुखुम्बुको सल्लेदीमा हुने रेड पाण्डा नेटवर्कले जनाएको छ. खेलकुद मार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित सामुदायिक सहभागितामा म्याराथन गर्न लागि नेटवर्कका संचार अधिकृत अल्का श्रेष्ठले जानकारी दिन प्ले फर नेचरको सहयोग, हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुसँगको सहकार्य तथा रेड पाण्डा नेटवर्कको आयोजनामा हुने म्याराथनमा 2360 मिटर को सल्लेरी स्थित थेक्छेन पेमा छोलिङ गोम्पाबाट शुरू हुनेछ. महिला पुरूष र फरेस्ट गार्जेन्ट जंगल संरक्षक गरी म्याराथन 3 विधामा गर्न लागि नेटवर्कले जनाएको छ. र चिलीका पूर्व राष्ट्रिय खेलाड़ी एलेक्सिस सान्चेजलाई मेजर लीग सकर एमएलएसको क्लब सीएफ मोन्टेरियालले भित्राउने भएको छ. अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार एलेक्सिसलाई मोन्टेरियालले भित्राउन लागेको हो. उनको अनुबन्ध रकम भन्ने खुल्याएको छैन. मोन्टेरियालले सामाजिक सञ्जालमा उनको अनुबन्धित एक भिडियो सार्वजनिक गर्दै सो बारेमा जानकारी दिएको छ. कान्तिपुर डायरी अहिलेलाई यति नै. अहिले मध्याह 12 कान्तिपुर डायरीको साथ पुनः भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

0: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभाको
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी एक, शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295560079 र मोबाइल नम्बर 98420872776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 9865349444
14: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
15: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
16: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
15: सम्पर्क नम्बरहरू 029560400 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ? म त
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
18: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
18: ए ल ल, सँगै जाउँ न भाइ।
19: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
18: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
19: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
18: सम्पर्क नम्बर 9860946000
19: र 9919372375।
20: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
18: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
20: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
18: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
20: प्रोप्राइटर लक्ष्मी काफ्ले।
18: सम्पर्क 9843347262,
20: 9101555585
18: र व्हाट्सएप नम्बर 9552286646।
20: के तप
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खुल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 98422667।
21: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
22: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
21: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
22: हाम्रा सेवाहरू
21: दाँत नदुखाइ खोल्ने,
22: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
21: दाँतको एक्सरे सुविधा,
22: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
21: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
22: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
21: ध्यान दिनै पर्ने कुरा,
22: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
21: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
18: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029-562-061,
4: 029-573-315
3: र 98-520-7177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै हातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295752061,
4: 0295703315
3: र 98520607177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खातबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खातबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा. 9. यातायातको सुविधा भएको.
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा. फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906.
8: आयो सबको घर घरमा.
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98432-57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन.
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर. तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा

0: 98436084.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525558 98525558।
4: साथै 98525558 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 98433-47-262
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
4: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98-5-20-29-47 98-00-90-0062
5: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
3: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
3: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
5: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
3: ए ल ल सँगै जाउँ न भाइ
2: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
3: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75
6: नमस्कार है वडाध्यक्षज्यू
7: नमस्ते नमस्ते के भन्नु भयो त
6: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
7: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
8: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
9: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
10: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
13: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
15: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987।

0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9552286646।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295604 र 9852276131। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।

0: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

अपराधको बदलिदो प्रकृतिका कारणको सी प्रदेशमा सुरक्षा व्यवस्थापन जटिल बन्दै लागू औषधका घटना प्रमुख चुनौती। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा भोलि संसदलाई सम्बोधन गर्ने। उत्तर कोरियाद्वारा कोरियाली प्रायद्वीपको पूर्वी तटमा ब्यालिस्टिक मिसाइल प्रहार। रेड पान्डा म्याराथनको तेस्रो संस्करण यस वर्ष सोलोखुम्बुमा हुने।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी
1: उत्कातको प्रकृति बदलिँदै जाँदा कोशी प्रदेशमा सुरक्षा व्यवस्थापन जटिल बन्दै गएको छ। परम्परागत अपराधसँगै अन्य अपराधिका घटनामा बढ़ोत्तरी भएसँगै सुरक्षा व्यवस्थापन जटिल बन्दै गएको हो। पछिल्ला तथ्याङ्कले कोशी प्रदेशमा परम्परागत अपराधका रूपमा रहेका हत्या, चोरी र झैझगडासँगै खुला सीमाबाट हुने तस्करी, लागू औषधको बढ़दो कारोबार, साइबर अपराध, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना र घृणात्मक अभिव्यक्ति, साम्प्रदायिक तनाव र बालबालिकामाथिको अपराध बढ़ेको देखिएको छ, जसका कारण प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न थप चुनौती थपिएको प्रदेश प्रहरीको पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले अपराधको दबाव निरन्तर बढ़िरहेको देखाउँछ। आर्थिक वर्ष 2080-81 9378 मुद्दा दर्ता भएकोमा 2081-82 9461 र 2082-83 9863 पुगेको छ। 3 वर्षमा मुद्दा दर्ता करिब 5% बढ़ेको छ। गत आर्थिक वर्ष दर्ता भएका मुद्दा मध्ये 7468 प्रतिवादी पक्राउ परेका छन् भने 2325 जना अझै फरार छन्। मुद्दाको संख्या भन्दा पनि अपराधको बदलिदो स्वरूप प्रदेश प्रहरीका लागि बढ़ी चुनौतीपूर्ण देखिएको प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाको भनाई छ। लागू औषध, आर्थिक अपराध र साइबर अपराधका तथ्याङ्कले कोशीमा अपराधको प्रकृति बदलिँदै गएको देखिन्छ। प्रदेश प्रहरीको तथ्याङ्कमा लागू औषध प्रमुख अपराधका रूपमा दर्ज भएको छ। लागू औषधमा पक्राउ पर्नेको संख्या प्रदेशमा वर्षेनी रूपमा बढ़दो छ।
2: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। सत्ता साझेदार दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा छन्। अषाढ़ 31 गते एमाले समर्थन फिर्ता लिएको थियो। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। कंग्रेस नेतृत्वमा एमाले साझेदारीको सरकार थियो। बजेटको भागभण्डार नमिलेपछि एमाले र कंग्रेसको गठबन्धन टुटेको थियो। यसैबीच मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका भए पनि नेकपा र एमाले मिलेको अवस्थामा आफूले विश्वासको मत पाउने सम्भावना नभएपछि शाहले राजीनामा दिने तयारी गरेका हुन्। 53 जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न 27 सांसदको समर्थन आवश्यक पर्छ। कंग्रेससँग 18 जना मात्रै सांसद छन्। त्यसमा पनि सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिका छन्। मुख्यमन्त्री शाहले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। नेकपा र एमालेको गठबन्धनमा नेकपाले मुख्यमन्त्री पाउने दुवै दलको समझदारी छ।
1: नेपाल सरकारका वरिष्ठ अधिकारी 2 सचिवले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहेका बाबुराम अधिकारी र संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेलले राजीनामा दिएका हुन्। उनीहरूको राजीनामामा मन्त्री परिषद बैठकले स्वीकृत समेत गरिसकेको छ। जिम्मेवारी विहीन बनाएको गुनासो गर्दै आएका उनीहरूले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन्। प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई एक बागमती प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। जिम्मेवारी खोसेर अतिरिक्तमा राखिएको भन्दै उनी त्यसप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ। पोखरेललाई पनि केही दिन अघि मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयबाट संचार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवका रूपमा सरूवा गरिएको थियो। मन्त्रालयमा जिम्मेवारी सम्हालेको छोटो समयमै उनले पनि राजीनामा दिएका हुन्। सचिवलाई जिम्मेवारी विहीन बनाएर अतिरिक्तमा राख्ने सरकारको निर्णयप्रति प्रशासनिक वृत्तमा समेत प्रश्न उठेका छन्।
2: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने र सन्देश टेबल गर्ने कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यक्रम छ भने राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले नेपाल विशेष सेवा ऐन 2041 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ भने दिउँसो 1 बजे बस्ने सार्वजनिक विकास समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरूमाथि छलफल हुनेछ। देशभर आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघले संघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ।
3: रौतहटको देवाही गोनाही स्थित लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका 3 बालबालिका मध्ये 2 शव आज बिहान फेला परेको छ। 1 बालिका अझै बेपत्ता छन्। देवाही गोनाही नगरपालिका 2 लक्ष्मी नियाका र 10 सबनम खातुन त्यसै गरी 10 मोहम्मद रहम तुल्लाहको शव फेला परेको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्। हराइरहेका मध्ये शेख खुरौसेदका 10 छोरी रौसन खातुन अझै फेला नपरेको प्रहरीले जनाएको छ। बेपत्ता र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।
2: आज विश्व हात्ती दिवस। हात्तीको संरक्षण र सम्वर्धनका लागि सन् 2012 अगस्त 12 यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो। विश्वव्यापी सचेतना जगाउन आज संसारभर हात्ती दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन लागि छ। साधारणतया हात्तीको सुँडको तस्करीका लागि हात्ती मारिने गर्छ। एक अध्ययनका अनुसार सुँडको चोरी निकासीका लागि विश्वव्यापी रूपमा वर्षेनी करिब 20,000 हात्ती मारिने गरेको तथ्याङ्क छ। नेपालमा भने पछिल्लो समय भारतबाट विचरण गर्दै नेपाल प्रवेश गरेका हात्ती लामो समयसम्म बस्न थालेपछि मानव हात्ती द्वन्दका घटनामा वृद्धि भएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि हाल नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या करिब 450 भन्दा बढ़ी नागेको छ। विज्ञहरूका अनुसार हाल बढ़ी देखिएका हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गरेको र भारततर्फ नफर्किँदा मानव हात्ती बीच द्वन्द्व बढ़ेको हो। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा मोरङ सुनसरी सप्तरी उदयपुर सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ। हालसम्मको अवधिमा नेपालभर हात्तीको आक्रमणबाट 357 जना मानिसको ज्यान गएको छ भने 57 हात्तीको मृत्यु भएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

ब्रेकपछि गान्धीको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. उत्तर कोरियाले आज कोरियाली प्रायद्वीपको पूर्वी तटको समुद्रतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बताएका छन्. दुवै मुलुकले विज्ञप्ति जारी गर्दै प्योङयाङको सो कार्यको निन्दा गरेका छन्. सो मिसाइल प्रहार सोल र वाशिङटनले गर्ने भनिएको संयुक्त सैन्य अभ्यास केही दिन अघि भएको हो. प्योङयाङले लामो समयदेखि दुई मुलुकबीचको संयुक्त सैन्य अभ्यासको निन्दा गर्दै आएको छ. दक्षिण कोरिया र जापानका रक्षा अधिकारीका अनुसार सो मिसाइलले करिब 700 किलोमिटर उड़ान भरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. लगतै दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा कार्यालयले आपत्ति

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाश त गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59801। जनक पौडेली, 98525-58344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
11: र व्हाट्सएप नम्बर 98-520-28-646।
2: के तपाईँ
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
4: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 98422267।
12: नमस्कार वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्नु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
19: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
19: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
19: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
19: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
19: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
19: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
11: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक हाटलाग नेटुडी छेउ शङ्खुवा सभा। फोन नम्बर 0295623320 र 98420505041।
20: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
20: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98606940000
4: र 98192376775।
21: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
10: खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0 29 5 75 2 67, मोबाइल 97 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
11: होइन मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेज रत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: सब जानकारीको लागि 0295752061,
13: 0295703315
12: र 98520601177
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी शङ्खुवा सभा।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha, 95.5 MHz.
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर।
1: नमस्कार।
2: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
4: More style, more design. Total Tailors.
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो।

0: कृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रविन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
1: र 9919327775।
2: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952061580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र व्हाट्सएप नम्बर 9852286646।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9942059801,
8: जनक पौडेली 9520558344 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9942505041।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: हजुर सको मन सुना, सको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421-52564, 98421-26987 र 98520-51906।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
10: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
15: नमस्कार है वडाध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
23: प्रोप्राइटर लक्ष्मी काफले।
24: सम्पर्क 98 4 33 47 262,
23: 98 10 55 55 85
24: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: पर्ने हल्ला गरेर
1: उत्या हेर वहाँ हो मेरो श्रीमान, तिमीले खोजेको मान्छे म होइन। सुन्न सक्छौ मेरो कथा?

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59-801। जनक पौडेली, 98525-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
7: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै

0: 08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स हाजारी एक सङ्खुवा सभा
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खाँदारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
4: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843347262
4: 9010555580
2: र वाट्सएप नम्बर 9520286646
5: आयो सबको घर घरमा
6: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
7: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online
4: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुफत मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813655553 र 9843188049

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास, खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी, पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू, लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 मा विश्वासको मत लिन कार्यक्रम तय, भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै, इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार, सेनाको सल्लाह मानेको भनाई, र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढ़ी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढ़ी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागवण्डा मिलाउन सकस बढ़िरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590-61-89 मोबाइल 97072-540-89
8: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-94-33-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढ़ीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढ़ीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढ़ीमालिकामा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ़नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ़नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। टी20 श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने। अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
11: NBL सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाई प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ। सम्झौता पत्रमा विभागका प्रमुख नवराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन्। स्रोत शिक्षक व्यवस्थापन कार्यविधि 2080 र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन 22 गतेको निर्णयका आधारमा सम्झौता भएको हो। शिक्षकले आफ्नो क्षेत्राधिकारभित्रका विद्यालयको शिक्षण सिकाई वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई दिएको बताउनुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउने उद्देश्यका साथ काठमाडौँमा पर्सि शुक्रबारदेखि लोकल कन्फरेन्स अफ युथ हुने भएको छ। नेफ्लिज, युथ फर क्लाइमेट एक्शन लगायतका संस्थाहरूको आयोजनामा हुन लागेको यो तीन दिने सम्मेलनमा सातवटै प्रदेशका 180 भन्दा बढ़ी युवाहरूको सहभागिता रहनेछ। सम्मेलनमा कम्तीमा 50% महिला तथा लैंगिक विविधता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गरिएको छ। आयोजकका अनुसार सम्मेलनमा जलवायु वित्त, हानि नोक्सानी र न्यायोचित रूपान्तरण जस्ता मुख्य विषयहरूमा गहन छलफल हुनेछ। युवाहरूले आफ्ना स्थानीय अनुभव र जलवायुजन्य समस्याहरू प्रस्तुत गर्दै नीतिगत सुझाव सहितको राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तन सम्बन्धी वक्तव्य तयार गर्नेछन्। भक्तपुरका स्थानीय बासिन्दाहरूले हिजो घण्टाकर्ण चतुर्दशी पर्व हर्षोल्लासका साथ मनाएका छन्। नेवार समुदायमा परापूर्व कालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ। पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नरकट र छवालीबाट निर्मित घण्टाकर्णको पुतला उभ्याइएको थियो। स्थानीय बासिन्दाहरूले आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन्। विशेष गरी रोपाई सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँग नकारात्मक ऊर्जालाई विदा गर्ने प्रतीका रूपमा यस पर्वलाई लिइन्छ। तयार गरिएको पुतलालाई हिजो बेलुका स्थानीय खोला र दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 26 नयाँ बस पार्कबाट नुवाकोटको विदुर नगरपालिका 5 कासुशील नेपालीलाई पक्राउ गरेको छ। यस्तै गंगबुबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका 9 दीपज्योति पुल नजिकबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 3 राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै गंगबुबाट खटिएको टोलीले नयाँ बस पार्कबाट दोलखाको बैतेश्वर गाउँपालिका 1 सुजन तामाङलाई पक्राउ गरेको छ। यस्तै प्रहरी मृत गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 8 पशुपति पार्किङ नजिकबाट कास्कीका

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंख सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङ का कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 चुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू:
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा:
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना नयाँ सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422667।
10: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 0295604 र 98522761। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा,

0: Sindhuni Gari, let's go Bali. Seize the bum, seize the bum. Can't you seize the bum, bum, bum?
1: Dai, ma, eti janchu.
2: La, tesa bhaye le 4 baje chhe bhetau lai.
1: Ke ko 4 baje?
2: 5.
1: Amale marchan.
2: E la 4:30 da.
1: अनि ब्रो यत्रो वर्ष कहाँ आएको त
3: कहाँ जानु दुई वर्ष मङ्गल ग्रह गएर आएको
2: अनि ब्रो त्यहाँ पानी पाउँदो रहेछ त
3: अनि केडा कसको भएमा बाजा बजाएर आएको
4: बाजा रे प्रोग्राम थियो स्कुलमा क्यान्सल हो अनि
3: अनि रुबी
4: ए रुबी ऊ पनि प्रोग्राम गर्न गएको थियो क्यान्सल भयो फर्किदियो होला नि
5: नाम लिया सैतान हजुर
4: ओ

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र वाट्सएप नम्बर 98 5 20 28 646।

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
0: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420827076।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
18: आहा, सुनको गहना।

0: बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 0294040084 र 9840458027।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सम्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615349444
6: र 029590155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खातबारी एक, सङ्खुवा सभा।
10: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात

0: तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: पालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: नेपाल सहितका देशमा राजनैतिक उथलफुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
7: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ। दोस्रो, आज यो गर्छौ, एक हप्तामा यो गर्छौ र 10 दिनमा यो गर्छौ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्छ।
5: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
6: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
5: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
6: एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका जीएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आईएलओका महानिर्देशक गिल्बर्ट एफ हाउङबोले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
6: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रूचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोर अवस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
7: जनरल लाइफमा भइरहेको दबाव, परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले पनि स्वाभाविक प्रक्रिया हो, त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या, तर त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर परिरहेको हुन्छ। त्यस कारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिलेकाहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन, केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समस्यामा रहन्छ, त्यसलाई चाहिँ र दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
13: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
7: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौँ। युवाहरूमा तनावका संकेतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू चारवटा किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी संकेतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। यस्तो शारीरिक रूपमा कोही व्यक्ति टाँको दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, होइन, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिट्टै चिन्ता लाग्ने, बेचेनी हुने या निराश हुने काम गरिरहन्छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्या ल्याउँछ। केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ संकेतहरू देखाइरहन्छन्, जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरोट रक्सी आदि इत्यादि सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका संकेत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
13: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जालको प्रयोगलाई लिएर?
7: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढ़िरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घण्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको ल पनि छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य, स्वस्थ खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्न जरुरी हुन्छ।
13: अहिले जुधिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
7: महत्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ। त्यहाँ छैन भनेपछि, सामान्य भयो हो भनेपछि त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो। स्वयं व्यक्तिले थाहा पाउनु गर्न सक्छ नि। त्यसकारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु र दस दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन त्यसपछि हामी मनोविज्ञका मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुन सक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरह कला खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छ।
5: हुनुहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संघ संस्थाहरू निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नुरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
6: सल्यानको वनगार्ड खुबिन्दे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। नदीमा गाड़ीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका चारका खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सड़कबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका चारजना मध्ये वनगाड़ कुपिण्डे नगरपालिका एक आपखोली बस्ने वर्ष 29 प्रेम विक र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: एयरटेल अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
15: NBL सर्वसुलभ आवास कर्जा
16: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
15: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
16: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
15: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
16: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै, युवाहरूमा मानसिक समस्या बढ़दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव, सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो।
6: नेपाल दर्पणमा अब बाँकी खबर, सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसैगरी सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्योललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियाल बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
5: यसैबीच सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यसैसँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव हटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 छूट पाउनेछन्।
5: काठमाडौँ उपत्यका सहित देशभर 3 अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
6: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न 3 सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 मन्त्री र 1 राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनः गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
5: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 मन्त्रीविहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान रहेको छ। 2 बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
6: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
5: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले आठ मुदे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले सातै प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटिमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
6: नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 प्रस्ताव पेश हुने भएका छन्। पर्सि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 काठमाण्डु आइपुग्ने तालिका छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड़ दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनैतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
19: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
19: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01 545 46 66।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। आज विश्व हात्ती दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने, जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ।
4: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान लिने बाघलाई समातेर खोरमा थुनिएको छ। हिजो बिहान हिडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राति हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो। शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी, सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो। त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाट गरी समातेर सौराहामा रहेको खोरमा थुनेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असरबारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मंचमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो। उहाँले राजनीतिक, आर्थिक, नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो। नेपालले कोप 31 जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
4: काठमाडौँको तीनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बाल बालिकाले स्वर्णविन्दु प्राशन गरेका छन्। बाल बालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता र उत्साह देखिएको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो। चिकित्सालयले स्वर्णविन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ।
5: बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो। आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कारोबार रकममा घटेको छ। हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 जना आएको छ। कंगोमा 3 अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो। पछिल्लो 3 कम्तीमा 1000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। हिजोसम्म कंगोमा 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको ज्यान गइसकेको छ। यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा ईरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ़नु भएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै ईरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30मा बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1मा साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12मा हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
5: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेको हुन्। टी20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557
9: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
12: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 घाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
13: This is Radio Songkhua Sabha 95.5 MHz.

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्री र एक राज्य मन्त्रीको राजीनामा, एमाले र नेकपा बीच नयाँ समीकरण बनाउने तयारी। एनसीएलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक, शेयर खरिद बिक्री सम्झौतालाई यथास्थितिमा स्वीकार नगर्न सरकारलाई समितिको सुझाव। बंगलादेशमा देखिएका रेल सेवाको समस्या समाधानका लागि भारतले सहयोग गर्दै र नेपाली क्रिकेट टीमलाई नयाँ उचाइमा लैजाने कप्तान सन्दीप लामिछानेको प्रतिबद्धता चुनौती भन्दा अवसरको रूपमा जिम्मेवारीलाई लिएको भनाई।

0: सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज। अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा शिखर नवीन समाचार अब विस्तारमा।
3: कोशी प्रदेश सरकारमा सहभागी नेपाली कंग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका छन्। मन्त्री परिषद बैठकको समापनपछि उनीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री दीपक कुमार सुनवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु र भौतिक पूर्वाधार विकास राज्य मन्त्री शोभा चेम्जोङ छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता गठबन्धन गर्ने सहमति भएपछि कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। केन्द्रमा भएको सत्ता समीकरण अनुसार कंग्रेसले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो। एमाले र कंग्रेसबीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनर्गठन गर्दा 2082 पुष 22 गते उनीहरू प्रदेश सरकारमा मन्त्री नियुक्त भएका थिए। कंग्रेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ।
2: सरकारले एनसीएलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्री परिषदको निर्णयपछि संचार मन्त्रालयको वेबसाइट मार्फत पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको हो। समितिले एनसीएलको विगतका शेयर खरिद बिक्रीमा विभिन्न कम्पनी मार्फत अपारदर्शी कारोबार भएको हुन सक्ने भएकाले राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धिकरण बारे सम्बन्धित निकायबाट अनुसन्धान गर्नुपर्ने लगायतको सुझाव दिएको छ। समितिले एनसीएलका पछिल्लो शेयर खरिद सम्झौतालाई यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सुझाव दिएको छ। शेयर खरिद बिक्री अघि लिनुपर्ने स्वीकृति नलिएको तथा सम्झौताका शर्तहरू अनुसार नभएको समितिको निष्कर्ष छ। शेयर खरिद बिक्रीमा सम्बन्धित पक्षले हालसम्म गरेको कानूनी पालना, सम्झौताका शर्त, कारोबारको पारदर्शिता र मूल्यको विश्वसनीयता तथा अदालतका आदेश समेत अध्ययन गरी आवश्यक निर्णय लिनुपर्ने समितिको सुझाव छ। प्रतिवेदनले अनुमति पत्रको 50 वर्ष अवधि समाप्त भएपछि विदेशी लगानीको अवस्था अनुसार दूरसंचार सेवासँग सम्बन्धित सम्पत्ति, भवन, यन्त्र उपकरण तथा संरचनामा नेपाल सरकारको स्वामित्व सुनिश्चित हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ।
3: नवलप्रासीको सुस्तामा नारायणी नदीको तीव्र कटानसँगै बस्ती डुबानको जोखिम बढ़ेपछि स्थानीयवासीले अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। अस्थायी तटबन्ध निर्माणको काम भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएपछि स्थानीयले माटो, बोरा, ढुंगा र रूख प्रयोग गरेर बस्ती जोगाउने पुनः शुरू गरेका हुन्। यसअघि भारतीय सुरक्षाकर्मीले अस्थायी तटबन्ध भत्काउन खोजेपछि स्थानीयले विरोध गरेका थिए। थप जानकारी सहित कान्तिपुर कर्मी नवीन पौडेलले तयार पारेको एक सामग्री अबका क्रममा प्रस्तुत गर्दैछौं।
2: सुस्ता तीनतर्फ नारायणी नदी र एकतर्फ भारतले घेरिएको छ। यहाँका बासिन्दा कहिले एसएसपीको जाति त

गर्न नदिएपछि स्थानीयले प्रतिकार गरेका कारण सबैको ध्यान तानिएको छ। गत 17 साउनको आइतबार दिउँसो 3 बजेतिर आएका एसएसबीले सोस्ता गाउँपालिका 5 अथारू टोल स्थित अस्थायी तटबन्ध भत्काउन खोजेका थिए। त्यस कार्यप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको थियो। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग सो विषय उठाउँदै भारतीय सुरक्षा कर्मीको शैलीप्रति आपत्ति जनाइसकेको छ। नारायणी नदीले सोस्तामा कटान भने गरिरहेको छ, त्यसैले सोस्ताका बासिन्दा आफ्नो भूमि जोगाउन तटबन्ध निर्माणमा जुटेका हुन्। स्थानीय ओसिया खानले भने, हामी आफ्नो भूमि जोगाउन जस्तो सुकै संघर्ष पनि गर्न तयार छौं। अहिले हामीले धेरैको साथ पाएका छौं। सरकारले भारतसँग वार्ता गरेर नेपाल भारत सिमानासम्म तटबन्ध गर्ने वातावरण मिलाइदिए थप आभारी हुने थियौं। सुस्ताकै लैला बेगम सुस्ता जोगाउन अग्रणी भूमिकामा रहेकी छन्। भारतीय पक्षबाट हुने थिचोमचो विरूद्ध लड्दै आएको उनी अहिले नारायणी नदीको बाढ़ीबाट बस्ती जोगाउन लागि परेकी छन्। सरकारले तटबन्ध निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो, तर भारतले काम गर्न नदिएपछि सुस्तावासी वर्षामा ढुक्क भएर बस्न सक्ने अवस्था भएन। सुस्तामा करिब 15 करोड़को लागतमा 1 किलोमिटर क्षेत्रमा तटबन्धको काम असार अगाडि नै सम्पन्न भएको थियो। थप 132 मिटर क्षेत्रमा तटबन्ध निर्माण भारतीय सुरक्षा कर्मीको अवरोधले हुन सकेन। अहिले त्यही क्षेत्रबाट कटान र नारायणी नदी बस्तीमा पस्ने जोखिम बढ़ेको छ। बस्ती डुबानमा पर्ने भएपछि स्थानीय आफैले बोरामा माटो राखेर अस्थायी तटबन्ध निर्माण गर्न बुधबारदेखि काम गरिरहेका छन्। स्थानीय बासिन्दा रात दिन खटेको देखेपछि स्थानीय प्रदेश र केन्द्र सरकारको बल्ल ध्यानकर्षण भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि स्थलगत अवलोकन गर्दै रकम अभाव नहुने जनाएका थिए। सुस्ताको स्थलगत निरीक्षण गरेका संघीय सांसद विक्रम खनालले बाढ़ी नियन्त्रणका लागि केन्द्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई जानकारी गराएको बताए। बजेट अभावले सुस्तामा काम नरोकिने उनको भनाइ छ। स्थानीयले जनश्रमदान गर्दै बस्ती जोगाउन माटो ढुङ्गा ढलेका रूख र स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर अस्थायी तटबन्ध बनाइरहेका छन्, तर यो प्रयासले मात्र सुस्तामा कटान र डुबानको समस्या समाधान हुन नसक्ने स्थानीय बताउँछन्। सरकारले नारायणी नदीमा व्यवस्थित तटबन्ध निर्माण गर्न भारतसँग कूटनैतिक पहल गर्न आवश्यक रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। शुरूआती चरणमा माटो राख्ने बोरा पनि स्थानीय आफैले जोहो गरेका थिए। अहिले तत्कालका लागि लुम्बिनी प्रदेश सरकारको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयबाट 100 थान जाली र 3000 वटा बोरा उपलब्ध गराइएको इन्जिनियर मनोज भट्टराईले जानकारी दिए। स्थानीय तहले सबै निकायसँग समन्वय गरेर आवश्यक सबै प्रक्रिया पूरा गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट गरिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत होमलाल भूषालले बताए। उनले भने पालिकाले आवश्यक समन्वय गरिरहेको छ। स्थानीय तहमा भएको स्रोतको व्यवस्थापन गर्नुका साथै प्रदेश र केन्द्रसँग बजेट प्राविधिक सहयोग माग गरेर अस्थायी तटबन्धको काम भइरहेको छ। सुस्तामा भारतीय पक्षले गरेको अतिक्रमण, तटबन्ध निर्माणमा रोक, नागरिकताविहीन हुनु परेको समस्याका कारण स्थानीय बासिन्दा गत 17 असारमा काठमाडौँ पुगेका थिए। त्यतिबेला उनीहरूले गृहमन्त्री सुधन गुरूङलाई भेटेर सुस्ताको माटो उपहार दिएका थिए। त्यस क्रममा गृहमन्त्री गुरूङले समस्या समाधान गर्ने आश्वासन समेत दिएका थिए। मन्त्रीको आश्वासनपछि सुस्तामा नागरिकता नपाएका स्थानीयको लगत संकलनको काम शुरू भएको छ। अब नागरिकता पाउने आशा बढ़ेको स्थानीय बताउँछन्। नारायणी नदीको विवादास्पद क्षेत्रमा स्थायी तटबन्ध निर्माण भने अघि बढ़ेको छैन, जसले गर्दा नदीले सुस्तामा कटान गरिरहेको छ। अहिले स्थानीयले जहाँ जहाँ बाढ़ी पस्ने जोखिम छ त्यही क्षेत्रमा अस्थायी तटबन्ध बनाइरहेका छन्। गृहमन्त्री गुरूङले सुस्ताको समस्या धेरै पुरानो भएकाले दुवै देशबीच छलफल गरेर विवाद समाधानतर्फ लग्नुपर्ने बताएका छन्। सुस्ता गाउँपालिका 5 सुस्ता गाउँमा 17 साउनमा भारतीय सुरक्षा कर्मी सादा पोशाकमा प्रवेश गरेका थिए। कोदालो लिएर आएका उनीहरूले अस्थायी तटबन्ध खन्न लागेपछि स्थानीयले प्रतिकार गरे। नारायणी नदीको बाढ़ी बस्तीमा पस्ने जोखिम रहेको क्षेत्रमा बनाइएको अस्थायी तटबन्ध भारतीय सुरक्षाकर्मीले खन्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए। सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवाल भन्छन्, हामीलाई हाम्रो माटोको माया छ, भारतीय हस्तक्षेप भयो भने हामी सहेर बस्दैनौं। जयसवालका अनुसार त्यो दिन केही समय विवाद भएपछि नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेका थिए। यसअघि 29 जेठमा नारायणी नदीमा 132 मिटर तटबन्ध निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाउँदा स्थानीयले भारतीय सुरक्षाकर्मीलाई लखेटेका थिए। तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध गरेपछि स्थानीयले माटोको अस्थायी तटबन्ध बनाएका थिए। कहिले भारतीय सुरक्षाकर्मी त कहिले नारायणी नदीको बाढ़ीसँग लड्दै बस्नुपर्ने सुस्तावासीको दैनिकी जस्तै बनेको छ। सरकारले भने भारतसँग सीमा जोड़िएको सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ।

आइसालमा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले केही भूपू सैनिक र स्वस्ता आसपासका घर परिवारलाई नेपाल भारत सीमा रक्षाका लागि भन्दै स्वस्तामा बस्ती बसाएका थिए। त्यति बेला करिब 400 परिवारको बस्ती बसालिएको थियो। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सीमाको भर पर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका नागरिक बीच पटक पटक विवाद हुने गरेको छ। नेपाल भारतको विवादित भूमिमा एउटा सिमलको रूखलाई सीमा छुट्याउने आधार मानिँदै आएको छ। सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले सोसाइटीको विधान 2020 कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो। नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढाले दायर गरेको रिटमा पहिलो सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। साउन 27 सर्वोच्चमा रिट दायर भएको थियो। सर्वोच्चले लिखित जवाफसहित दुवै पक्षलाई उपस्थित हुन पनि भनेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले 26 जेठमा विशाल भण्डारीको नेतृत्वको रेडक्रसको तदर्थ समिति गठन गरेको थियो। सो समितिले विधान परिवर्तन गर्दै दुई कार्यकाल भन्दा धेरै एउटै पदमा उठ्न नपाउने र हरेक तेस्रो कार्यकालमा महिला नेतृत्वका बीचमा प्रतिस्पर्धा हुने लगायतका व्यवस्था गरेको थियो। तर यो विधान संशोधन गैर कानूनी भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि रेडक्रसको सबै काम रोकिएको छ।

दिदीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। नेपाली क्रिकेटमा सफल कप्तानका रूपमा स्थापित रोहित कुमार पौडेलले एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी गुमाएका छन्। चार वर्ष अघि कप्तानी सम्हाल्दा संकटमा रहेको नेपाली क्रिकेटलाई रोहितले एक दिवसीय विश्वकप छनौट एसिया कप र 2020 विश्वकपसम्म पुर्याए। तर पछिल्लो समय एक दिवसीय क्रिकेटमा लगातार कमजोर प्रदर्शनपछि नेपाल क्रिकेट संज्ञानले रोहितलाई कप्तानीबाट हटाउने निर्णय गरेको हो। कान्तिपुर कर्मी विनोद पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: 14 फेब्रुअरी 2023 का दिन रोहित कुमार पौडेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक कप्तानी शुरू गरेका थिए। जतिखेर रोहितको उमेर पासपोर्टमा केवल 20 वर्ष 73 दिनको थियो, उनी एक दिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गर्ने दोस्रो कान्छो खेलाडी भएका थिए। त्यस यता पछिल्लो 42 महिनामा नेपाली क्रिकेटले जे जस्तो सफलता पायो त्यो रोहितकै कप्तानीमा थियो। नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता यथावत T20 विश्वकप र एसिया कपमा सहभागिता सबै यसैभित्र पर्दछन्। उनै रोहितलाई नेपाल क्रिकेट संज्ञानले सोमबार एक दिवसीय अन्तर्राष्ट्रियको कप्तानबाट हटाउने निर्णय गरेको थियो। रोहितले 6 महिना अन्तरमा नेपालको एक दिवसीय र T20 अन्तर्राष्ट्रिय पद गुमाउन पुगेका हुन्। नेपाली क्रिकेट सफलता इतिहासको एउटा पाटो रोहितलाई कप्तान बनाएपछि त्यही 14 फेब्रुअरीमा लेख्न शुरू गरिएको थियो। 6 फिट अग्ला स्कटल्याण्डका कप्तान रिची वेरिङटन र उनीभन्दा अग्ला नामिबियाका कप्तान जेहरार्ड इरस्मसको बीचमा उनीहरूभन्दा सानो कदका रोहित प्रिम्याच कन्फरेन्समा बसेका थिए। उनले आफ्नो बोल्ने पालोमा सबैभन्दा पहिला नेपाल आएका टोली स्कटल्याण्ड र नामिबियालाई स्वागत गर्दै आतिथ्यता दर्शाए। रोहितले वेलकम टू नेपाल भनेर भ्रमणकारी दुवै टोलीलाई स्वागत गर्दा उनीसँगै छेउमा बसेका मोन्टी देसाई पत्रकार सम्मेलनमा मुस्कुराइरहे। नेपाली प्रशिक्षकको रूपमा मोन्टी पनि पहिलो पटक मीडिया सामना गरिरहेका थिए। नेपालको कप्तान र प्रशिक्षक नयाँ भए पनि दुवैले पत्रकार सम्मेलनमा मैदान बाहिरको प्रसंगका कारण बढ़ी प्रश्न सामना गर्नु परेको थियो। मोन्टी ह्याप्पी ड्रेसिङ रूमको स्लोगन लिएर आएका थिए भने रोहितले कप्तानको रूपमा त्यसलाई मैदानमा उतारेका थिए। सेप्टेम्बर सन् 2022मा केन्या भ्रमणमा खेलेका 3 ओटा 50 ओभरको खेलमा रोहितले पहिलो पटक नेपालको नेतृत्व गरेका थिए, तर त्यसलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिइएको थिएन। रोहित जतिखेर आधिकारिक कप्तानको रूपमा उत्रिँदै थिए, नेपाली क्रिकेट ठिक अहिले जस्तै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता संकटको स्थितिबाट गुज्रिरहेको थियो। नेपाल शीर्ष 3मा पुग्न लगभग असम्भव जस्तै थियो। अझ घरेलु मैदानमा पहिलो श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियाको सामना गरिरहेको थियो। क्रिकेट विश्वकप लीग 2 को अङ्क तालिकामा स्कटल्याण्ड शीर्ष र नामिबिया तेस्रो स्थानमा थियो। प्रशिक्षक नयाँ कप्तान पनि नयाँ भएको मौकामा नामिबियाले पहिलो खेलमै नेपाल विरूद्ध 285 रन बनाएको थियो। कुशल भुर्तेलको छनौटलाई लिएर धेरैले आश्चर्य प्रकट गरिरहेका थिए। उनै कुशलले 110 रन बनाएपछि नेपालले 10 बल अगाडि नै लक्ष्य पूरा गरेर रोहितको कप्तानीलाई भव्य स्वागत गरेको थियो। सोही श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डलाई नेपालले 212 रनमा अल आउट गरेको थियो, तर लक्ष्य पछ्याउने क्रममा नेपालले 138 रन बनाउँदा 8 विकेट गुमाइसकेको थियो। त्यसपछि रोहित र करणले 9 विकेटमा अभिजित 75 रनको साझेदारी गरे। 45 ओभरको पहिलो बलमा साफयान शरीफलाई फाइनल लेगमा विजयी चौका प्रहार गरेपछि रोहितले ब्याट र हेलमेट उचाल्दै आफ्नो शक्ति देखाएका थिए। रोहितले सो खेलमा अभिजित 95 रन बनाएका थिए। नेपाली क्रिकेटको यो उत्कृष्ट इनिङ्समा पर्दछ। रोहितले पनि यसलाई आफ्नो उत्कृष्ट इनिङ्स मध्ये एकमा राखेको बताएका थिए। उनले भनेका थिए, मैले अझै उत्कृष्ट इनिङ्स खेल्न बाँकी नै छ। रोहितको सो इनिङ्स पछि नेपालले स्कटल्याण्ड र नामिबियासँगको लीग 2 को सो श्रृंखलामा क्लीन स्वीप जित निकालेको थियो। नेपालको उत्कृष्ट नतिजाको यो प्रदर्शन यही रोकिएन। नेपालले लीग टूको अन्तिम 12 मध्ये 11 खेल जितेर तेस्रो स्थानको नामिबियालाई उछिन्दै सोझै विश्वकप छनौटमा पुगेको थियो। रोहितकै कप्तानीमा नेपाल लगातार दोस्रो पटक विश्वकप छनौटमा पुग्यो। अझ नेपाली टोली जिम्बावे र आयरल्याण्डमाथि विजय नजिक पुगेर रोकिएको थियो। विश्वकप छनौट खेल्न जानु अघि नेपालले घरेलु भूमिबाट एसिया कपको बाटो खोलिसकेको थियो। ओमान र यूएई जस्ता टोलीलाई पछ्याउँदै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। तर सधैँ जस्तो भारत र पाकिस्तानको तनावका कारण एसिया कपको टुङ्गो लागेको थिएन। पाकिस्तान एसिया कपको आयोजक राष्ट्र थियो, जहाँ भारतले गएर खेल्न छाडेको दशक नाघिसकेको थियो। रोहितको तनाव भारत र पाकिस्तानको स्थितिलाई लिएर थियो। हाइब्रिड मोडलमा एसिया कप हुने भयो, पाकिस्तान यसको आयोजक, तर चार खेल बाहेक अन्य सबै खेल श्रीलंकामा हुने भयो। यसले सबैभन्दा खुशी नेपाली टोलीलाई बनाएको थियो, त्यो भन्दा बढी रोहितलाई, किनभने सन् 2002 पनि नेपाल एसिया कपमा छनौट भएर पनि भारत र पाकिस्तानको बोर्डर तनावका कारण रद्द हुँदा खेल्न पाएको थिएन। नेपालले 30 अगस्त 2023 मुल्तानमा गएर पाकिस्तानसँग खेलेको थियो भने 2 सेप्टेम्बरमा भारतसँग क्याम्डीमा। यी दुई खेलको बीचमा रोहितको जन्मदिन परेको थियो। भारत र पाकिस्तानसँग खेलेपछि मात्र विश्व क्रिकेटले चिन्ने हुनाले रोहितमा एसिया कपमा जसरी पनि खेल्न पाउनुपर्छ भन्ने छटपटी थियो। यो छटपटी टोलीका अरू खेलाड़ीमा पनि थियो। नेपाली क्रिकेटको अर्को छटपटी टी20 विश्वकपमा पुग्न नसक्नु पनि थियो। नेपालले पहिलो र एकमात्र टी20 विश्वकप सन् 2014 खेलेको थियो। रोहितको कप्तानीमा नेपालले टी20 विश्वकपमा पुनरागमन पनि गर्यो 10 वर्ष लगाएर। नेपालले घरेलु मैदानमा फाइनल पुग्दै छनौट चरण पार गरेको थियो। अमेरिका र वेस्ट इण्डिजमा गएर नेपालले सन् 2024 टी20 विश्वकप खेलेको थियो। नेपालले पनि क्रिकेट खेल्छ भन्ने सन्देश क्यारेबियन भूमिमा मात्र पुगेको थिएन। एक समय विश्व क्रिकेटको शक्ति बनेको वेस्ट इण्डिजमै गएर नेपालले टी20 विश्वकप खेलेको थियो। रोहितको कप्तानीमा नेपाली क्रिकेट टोलीलाई टी20 विश्वकप खेल्न बानी नै पर्न शुरू गर्यो। फेब्रुअरीमा भारतीय क्रिकेटको मक्का मुम्बईमा गएर नेपालले अर्को एकपटक टी20 विश्वकप खेल्यो। नेपालको 3 टी20 विश्वकप यात्रा 2 पटक रोहितकै कप्तानीमा छ। उनलाई सफल कप्तान बनाउने सूचक यिनै टी20 विश्वकप, विश्वकप छनौट, एसिया कप हुन्। आखिर रोहितको नेतृत्वमा नेपाली क्रिकेटले जुन काँचुली फेरेको छ त्यसलाई इतिहासले सधैँ सम्मान गर्नेछ। त्यसैले सबैले भन्नुपर्नेछ, रोहित धन्यवाद भन्दा माथिका लागि योग्य छन्।
2: यसैबीच नेपाली एक दिवसीय क्रिकेट टीमको नयाँ कप्तान सन्दीप लामे छानेले आफ्नो जिम्मेवारीलाई चुनौती भन्दा पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा लिएको बताएका छन्। कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा लामे छानेले पूर्व कप्तान रोहित पौडेलको प्रशंसा गर्दै अब आफ्नो जिम्मेवारी अनुसार टोलीलाई अघि बढ़ाउने समेत बताएका छन्। कान्तिपुर कर्मी सुभाष रोकायले लामे छानेलाई कप्तानको जिम्मेवारीलाई कसरी लिनु भएको छ भनी सोधेका छन्।
3: आई स्टाइलनेस भन्दा नि एउटा अपर्च्युनिटी हो मेरो लागि पनि, एन्ड देन आई गेस यु नो क्याप्टनसिपको रोल भन्दा पनि हाउ एउटा टिमले हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने पनि छ। यस अफकोर्स अब धेरै जिम्मेवारी हुन्छ म माथि, अब टिमलाई ह्यान्डल गर्ने, टिमलाई एकजुटताको साथमा अगाडि बढाउने, र साथै अब जसरी रोहितले जुन लेगेसीलाई एउटा छोडेको छ हाम्रो लागि, एउटा जुन एउटा एक्जाम्पल सेट गरेको छ, आई गेस त्यसलाई चाहिँ क्यारी फरवर्ड गर्दै अगाडि लिएर जाँदै भोलिको दिनमा चाहिँ वाइ क्रिकेट इज इम्पोर्टेन्ट भन्ने एउटा स्ट्यान्डर्डहरू सेट गर्न सक्यौँ भने, प्लस अफकोर्स त्यो स्ट्यान्डर्ड सेट गर्नको लागि अब यो बाँकीको 4 गेम वर्ल्ड क्रिकेट लिगको साथै अब एसिया कप क्वालिफायर जुन प्रिमियर कप छ, सबै हरेक अपर्च्युनिटी जुन पनि हाम्रो अगाडि आउँदैछ त्यो सबै कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ, र त्यसको लागि अब जित बाहेक अरू विकल्प पनि छैन हामीसँग। सो वी ट्राइङ टु गेट एज मच एज पोसिबल अब सबैजनाको एफर्ट्सहरू, सबैजनाको जति पनि स्किल्सहरू छ त्यसलाई युज गरेर नेपालले जिताउने।
4: यस्तो अवस्थामा यो ठुलो जिम्मेवारीले तपाईँको लागि कतिको चुनौती थपेको छ, साथै नेपालले आफ्नो
3: अफकोर्स अब हिजोको क्यान्डाहरूको गेमहरू हेर्दा, सबै गेम हेर्दा चाहिँ अब अफकोर्स हामीले आफैले चाहिँ अरूलाई अरूमाथि डिपेन्ड नहुनुपर्ने हो खासमा, तर अब जुन परिस्थिति छ त्यो परिस्थितिमा हामीले अब इक्वेसन्सहरूमा पनि खेल्नुपर्ने हुन्छ, साथै अब अलि अट्याकिङ अप्सन्सहरू हेर्नु पर्यो, हामीले अब कुन ठाउँमा कुन डिफेन्सिभ अप्सन्सहरू राम्रो हुन्छ त्यो पनि हेर्नु पर्यो, साथै अब एउटा राम्रो प्लान्सहरूको साथमा जुन हामी बनाइराखेकै नै थियौँ पहिला पनि, तर अब समाउ तलमाथि थोरै माथि तलमाथि भइसकेको हुनाले चाहिँ अब कति गेमहरू हामीले गुमाउन पुग्यौँ, तर अब जिते पनि नेपाल जित्यौँ, हारे पनि नेपाल नै हार्ने सो अब आउने समयमा जुन चारवटा गेम बाँकी छ अब त्यो चारवटै गेम हामी जित्यो भने पक्कै पनि हामी ओडिया स्टेटस जोगाउने एकदम राम्रो स्थितिमा पनि पुग्छौँ। अब लक्ष्य त अब जुन तरिकाले अहिले यो समीकरण चलिरहेको छ टप फोरको अझै पनि सम्भावना छ, तर त्योभन्दा पनि अब एक एक पाइला गर्दा चाहिँ जति पनि एक एक गेम गरेर चारवटै गेम अब जित्न पुग्यौँ भने त ओडिया स्टेटस डेफिनेटली नै हामी जोगाउने नै छौँ र साथै अब अझ एउटा राम्रो तरिकाले फिनिस गरेर चाहे हामी टप फोरमा होस् चाहे च्यालेन्जर्समा होस् जुन पनि अपर्च्युनिटी हाम्रो लागि आउँछ अब अगाडि त्यो हाम्रो सबै रिजल्ट्सहरूले नै गर्दा हामी कुन एउटा ठाउँमा पुग्नेछौँ त्यसले एउटा दर्शाउने नै छ। साथै अब हरेक अपर्च्युनिटीको लागि हामी रेडी हुनु नै पर्छ।
4: अब हामीले खेल्ने जति पनि अवे कन्डिसनमा छ रिसेन्टली हाम्रो अवे पर्फर्मेन्स हाम्रो त्यति सम्झना लायक होइन, विशेष गरी ब्याटिङ अलिकति बलिङ स्ट्रेन्थ नै हो र काम पनि गरे ब्याटिङमा चाहिँ कहीँ न कहीँ कमजोर देखियो। नेपालले अब चाहिँ अवे कन्डिसनमा खेल्दा के कुरामा फोकस
3: जुन कन्डिसन्सहरूमा हामी खेलेर आएको छौँ अफकोर्स हाम्रो लागि एकदम विपरीत कन्डिसन्स थियो अब त्यसमा चाहिँ ट्राई नगरेको होइन ट्राई हामीले आफ्नो सक्दो गरेको थियौँ अब रिजल्ट्सहरू चाहिँ हाम्रो फेभरमा आएन तर पनि वी स्टिल आई फिल लाइक हामीले फाइट चाहिँ राम्रो नै दिइरहेको थियौँ हरेक गेममा। अब अफकोर्स यस अब जति गरे पनि हामीले अब थोरै नै देखिन्छ जति भने हामीले अब 157 चाहिँ अब अफकोर्स त्यो एउटा हाम्रो स्ट्यान्डर्ड जुन हाम्रो नेसनल टिमको स्ट्यान्डर्ड छ त्यो त्यसलाई दर्शाउँदैन तर त्यो कन्डिसन्सहरूले गर्दा हामी अलिक पछाडि परेको मात्रै हो। तर अब जुन ओमानको कन्डिसन्सहरू हुन्छ जुन मलेसियाको कन्डिसन छ त्यसको लागि चाहिँ भरपूर सक्दो अब त्यस्तै कन्डिसनसँग रिलेटेड कुनै अर्को कन्डिसनमा गएर हामी प्र्याक्टिस गर्ने नै छौँ अब मेहनत गर्ने नै छौँ र लगनशीलताको साथमा जति पनि हुन्छ राम्रो एउटा टिम एकजुट भएर चाहिँ हामी सबैजना यो टिमले चाहिँ एउटा राम्रो रिजल्ट ल्याउँछ भन्ने चाहिँ मलाई चाहिँ एकदम विश्वस्त छु म त्यसमा।
4: जस्तो सन्दीपले हरेक इन्टरनेसनल गेम खेल्दाखेरि केही न केही रेकर्ड क्यारी गरिरहनुहुन्छ, नेदरल्यान्ड्स टुरको क्रममा तपाईँले तिनवटा गेममा विकेट लेस हुनुभयो, त्यो पनि आफैमा एक किसिमले सन्दीप ब्याक टु ब्याक थ्री गेममा विकेट लेस हुनु त्यो फर्स्ट टाइम भयो। यस्तो अवस्थामा तपाईँको आफ्नो फर्म र टिमको ब्याटिङ फर्म त्यो दुइटैलाई फर्काउन पर्नेछ, त्यसको लागि चाहिँ के होमवर्क आवश्यक
3: छ? यो सबै कुराहरूमा खासै बिलिभ गर्दिनँ किनभने अब फर्म भन्ने चाहिँ तपाईँको अब एकै गेमले तपाईँलाई के भन्छ प्रोमिस गराउने होइन कति कुराहरूमा। अब आज जिरोमा भोलि हन्ड्रेडमा आयो अनि फेरि पछि जिरोमा गयो भने द्याट डजन्ट मिन कि तपाईँ फर्ममा आउनुभयो फेरि जानु भने होइन कि एउटा मेन्टेन गर्नु पर्यो सस्टेन गर्नु पर्यो अनि एउटा कन्सिस्टेन्सीको साथमा जानु पर्यो। अफकोर्स अब कन्डिसन्सहरू च्यालेन्जिङ थियो इट वाज कि त्यति पनि नराम्रो पनि होइन कि ओपोनेन्टले पनि हामीले कहिले काहीँ ओपोनेन्टलाई पनि हामीले प्रेस गर्नुपर्छ दुवै नामिबियाले नेदरल्यान्ड्सले हाम्रो अगेन्स्टमा खेलेको छ। सो आई गेस अब ममाथि धेरै नै निर्भर गर्छ किनभने अब मैले मिडल ओभरलाई चाहिँ मैले एकदम कन्ट्रोल गरेर राखेँ भने ओपनिङमा जसरी करण दाई चन्द्रहरूले पहिला अस्ति नै हामीले त्यहाँ खेलिरहेको बेलामा जुन गर्नुभएको थियो त्यसले गर्दा फास्ट बोलरहरूलाई डेथमा पनि सजिलो हुन्छ अपफ्रन्ट चाहिँ फास्ट बोलरहरूले राम्रो गरेर मैले मिडल ओभरमा मैले राम्रो तरिकाले गरेँ भने आई गेस वी हेभ ए गुड टिम जसले चाहिँ हाम्रो आगामी टाइममा राम्रो रिजल्ट्सहरू दिन सक्छ। अफकोर्स हुन्छ राम्रो खेल्ने त्यहाँ गएर राम्रो रिजल्ट्सहरू ल्याउने प्रपर प्लान्सहरूको साथमा जाने र एउटा भनौँ न अब नेपाल भनेर चाहिँ खेल्नु पर्यो हामी सबैजना जुन चाहिँ हामी गरि नै रहेछौँ सधैँभरि र त्यो एउटा जुन प्यासन जुन एउटा जुनुन चाहिँ हामी सबै प्लेयरहरू भित्र जुन पनि छ आई गेस त्यो हामीले कसरी पनि देखाएर पनि देखिँदैन र त्यसको लागि अब अफकोर्स हामीले जुन रिसेन्टमा अहिले हाम्रो रिजल्ट्सहरू आएको छ भने सबैको मुटुमा छ सबैको मनमा छ त्यो कुरा र त्यसको लागि चाहिँ अब हामीले रिजल्ट देखाउनु पर्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 0062।

0: वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
9: सम्पर्क नम्बर 9813655553
8: र 9843180।
10: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852165580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सम्खुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 9860946000
3: र 9193276775।

0: साह्रै मिठो कुरो सम्झायो हो साइला।
1: अब अहिले थरी थरीका चिसो थरी थरीका खोला खोइ बता गयो धारा बता गयो
0: त्यो बोतलको पानी न त पुरा कहाँ भिज्ने न त पुरा तिर्खै मेटि

0: होइ अब त देउता पनि भेट्छन्, वन जङ्गल पनि भेट्छन्, देवी देउराली पनि भेट्छन्, यही पाराले त मान्छेले मान्छेलाई पनि भेट्छन्। क्या
1: भेट्छन् मात्रै, भेटिसके साइला, भेटिसके हरे हरे।

0: होइन भाइ हो, झ्याइ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
1: दाइ। आफै त महादेव कसले देला भयो, बिहे गर्न बिना सिटी नगर है त।
2: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नफरमाउली आउने, तिमी सुत्ने खाटका चुरी स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त पुलको टुप्पी तान्छ।
0: ए नगर्ने त।

0: प्रश्न भए बुद्धि पुऱ्याएको खोइ
1: ज्ञान जाला ढिलो नहाला
2: बरु झुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पख न पख छुइ कहुँ तिहार नगर्ने त
1: नगर्ने
2: नगर्ने

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै, समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
1: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
0: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
3: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ़ने भएको कारणले सतर्कता पनि जरूरी छ।
0: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
5: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए कांग्रेस सांसद कमला पन्त।
6: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ, सामान्य ज्यू रूलिङ होस्।
5: सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
7: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
5: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
8: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
5: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
9: ठूल्ठूला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भन्। अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भन्यो हो। टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्छ। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
5: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि

0: हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठुलो बाढी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता पनि जरूरी छ।
1: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सि भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: मैले एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थित व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
1: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 वटा विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
3: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै तुनियाउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 वटा मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
1: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
4: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि होइन, समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि कांग्रेस बाहिरिने कुरा स्वाभाविक हो होइन। अब चाहिँ कांग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ, अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छ, हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक

0: गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-देखि 24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि प्रदेश स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
1: सन्तोषी रावल खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर
2: ढिला सुविधा हुन्छ भन अनि कहिले कि अब खाना बनाएर खानु होइन अब ल्याउन सजिलै मिल्दैन त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
1: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा रिपोर्ट सर्पको उपचारका लागि 100 भन्दा धेरै स्थानमा व्यवस्था गोरुसिंगे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीत मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल

0: बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भने पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
1: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढी पाँचका दिलबहादुर एर
2: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेको छ। सर, धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिइरहेका छन्। ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर छन्। साउजी ग्यासै नभएर कहाँबाट दिने?
1: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
3: ग्यास सजिलै पाइरहेको छैन, त्यही नै स्टुडेन्ट मान्छे घरदेखि टाढा आएर बस्नु परेछ। कहिले अब ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन। त्यो पसलमा गए भोलि
1: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली
4: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेको छौ। हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ, सैपालको पनि आइरहेको छ, रिजेन पनि आउने तयारीमा छ। त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामीले भनेका छौँ। त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ।
1: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
5: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या थियो, अहिले अब देखिरहेको छ म्याम होइन। अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेको छ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खालि पाउनुपर्ने छ जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ त्यो चाहिँ अहिले अलि समस्या भइरह हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के छ भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
1: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
6: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
0: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र वर्खाको समय छ। रातीको समयमा सर्पको टोकाईका घटना सार्वजनिक हुने क्रम पनि बढ़दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुदा झूलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिंगे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्पविज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
6: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्ड जुन हामीले सामान्य मड्किँदा बाँध्छौ त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा। तर अब मान्छेले त्यो चीजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको ले रक्त संचार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
10: बाँध्ने भनेको कसरी बाँध्नुपर्ने हो कि कस्तो खालको
6: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 MMHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औंला मध्ये सबभन्दा सानो कान्छी औंला छ, कमसेकम यो औंला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औंला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेशनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट, आधा घण्टा, एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट, आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
10: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो?
6: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढ़ाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाड़ी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन शुरू गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं, लट्ठ पार्न शुरू गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर रा, त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर शुरू गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टीभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टीभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टीभेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू शुरू गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले शुरू गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
10: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
6: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङ्गीमा आउने भनेको अलिकति माथिल्लो भेग प्युठानतिरबाट होइन अर्घाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङ्गे जाने गर्नुहुन्छ। त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
11: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ।
6: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चीजको भूमिका उत्तिकै हुन्छ है। जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो। सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
11: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका
6: छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन। अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चीजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टिभेनम सहित, अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डाक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ। पहिला चाहिँ आएपछि बल्ल के हो कस्तो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेतको आशा भने सर यो त करेतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चीजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ। त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
0: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिइएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि।
12: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9816655553
3: र 9842318049। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 9842226667।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, विनेगा सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीमका दाइली।
5: सम्पर्क 029140084 र 98040485827।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
14: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
19: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: ओहो लु नमस्कार है सर।
21: ओहो लु नमस्कार है सर। नमस्कार,
20: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल 98615 39 444
22: र 0295 90 155।
23: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
24: आयो सबको घर घरमा।
25: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
26: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
25: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
27: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खुवासभा 95.5 मेगाहर्ज।

0: एबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकी सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एथेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पक्कड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको साडो

स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने थम्की दिएका छन्। उनले

0: पार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल खुला आकाशमुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी प्रकम्प बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। राष्ट्रपतिका सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनिराखेको धारणाले विवाद निम्ति आएको हो। राष्ट्रपति सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
2: तत्काल छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बदली लागेको बसेर नमाने छानबिन गर्न भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर
1: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नो दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले मन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
2: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ,

समितिमा

0: transit lebih dengan nikah ya आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिकै सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
1: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठूलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ त्यो 19,000।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल साउन 28 गते बिहिबार श्रावण शुक्ल प्रतिपदा 13 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: मिनी संसद नागरिकको पहरेदारकी सरकारको छाया, प्रदेश सरकारहरूमा बेरुजुको भार, 5.5 महिनापछि स्वदेश फर्कदै देउवा, नयाँ नेता पुरानै पारा, निजामती सेवा ऐनमा 55-30 प्रस्तावप्रति अर्थमन्त्रीको सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गुल्मीको सेवा बुटवलबाटै शीर्षकको शुभ समाचार।
0: गुल्मीको काली गण्डकी गाउँपालिकाले रूपन्देहीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई बुटवलबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दिन थालेको छ। गाउँपालिकाको स्थायी ठेगाना भई रोजगारी व्यवसाय तथा अन्य कारणले रूपन्देही र आसपासका जिल्लामा बसोबास गर्ने नागरिकलाई लक्षित गरी गाउँपालिकाले बुटवलबाट सेवा प्रवाह गरेको हो। गाउँपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पुगेर लिनुपर्ने बाध्यता हटाउँदै स्थानीय सरकार नागरिक बसेकै ठाउँमा पुगेको गाउँपालिकाले जनाएको छ। विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकलाई यसबाट सहज भएको छ। गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर थापाका अनुसार रूपन्देही आसपास बसोबास गर्ने पालिकावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गुल्मी पुग्नुपर्ने अवस्था अन्त्य गर्न बुटवलमा सेवा सञ्चालन गरिएको हो। उहाँले भन्नुभयो, रूपन्देहीबाट गाउँपालिकासम्म पुग्दा समय र खर्च पनि बढ़ी लाग्छ। बर्खायाममा यात्रा झनै कठिन हुने भएकाले नागरिकलाई सहज होस् भनेर बुटवलबाटै सेवा दिएका हौं। बुटवलमा सेवा लिन आएका सेवाग्राहीले पनि गाउँपालिकाको यो पहलबाट आफूहरूलाई निकै सहज भएको बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले 20 साउनमा राखेको बैठकको एजेण्डा सर्वोच्चका न्यायाधीशका विषयमा 3 अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिसँग सम्बन्धित थियो। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले सर्वोच्चका न्यायाधीशलाई राजीनामा दिन सरकारले दवाब दिएको दावीसहित 8 साउनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। यही विषयमा समितिको बैठकमा 4 घण्टा छलफल भयो। बैठकले ती अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिने निर्णय गर्यो। सरकारका काम कार्यवाहीमाथि प्रश्न उठाउनु परे समिति नै सरकारमाथि प्रश्न उठाउने संस्थासँग स्पष्टीकरण माग्नुपर्ने निर्णयमा पुगेको थियो। यस कार्यले आफ्नो भूमिका बिर्सेर सरकारको सहयोगी हुन पुगेको भन्दै समितिको आलोचना भयो। ती संस्थाको दावीलाई आधार बनाएर समितिले आफ्नै तहबाट तथ्य खोज्ने र अनुसन्धान गर्न सक्ने विकल्प पनि थियो। त्यसो नगरेर समितिले आफ्नो म्यान्डेट विपरीत काम गरेको सत्तारूढ राजोपाकै सांसद अमरेश कुमार सिंह बताउँछन्। राज्यका निकायलाई जवाबदेही बनाउने समितिको भूमिका हो। राज्य बाहिरका निकाय र व्यक्ति कसले के भन्छ त्यो छलफल गर्ने म्यान्डेट समितिलाई छैन। उनले भने, भोलि कुनै विदेशी राजदूतले सार्वजनिक रूपमा केही बोल्लान् अनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतलाई बोलाएर छलफल गर्न मिल्ने उनले प्रश्न गरेका छन्। एजेण्डा बनाएर छलफल नगरेका सार्वजनिक सरकारका केही सवालहरूमा व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, सीमा मामिलामा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, सुनसरीमा दुई समूहबीच विवादले उत्पन्न तनाव, उद्योगी व्यवसायी पक्राउ तथा घर खान तलासी, राहदानी ठेक्का प्रकरण लगायतका विषय छन् भने त्यस्तै अख्तियारका पदाधिकारीमाथि प्रधानमन्त्रीको सचिवालयको दबाव, फेसबुक मार्फत प्रधानमन्त्रीबाट शिक्षा र स्वास्थ्यको क्षमता, करमा फिर्ताको घोषणा, त्रिभुवन विश्वविद्यालयको एमबीबीएस प्रश्नपत्र लीक, ग्यास अभाव, भारतीय सीमा नाकामा भन्सार कडाई, किसानलाई मल अभाव, कृषि अनुदान तथा वितरणमा समस्या, संचार माध्यमका कार्यालयहरूमा अवरोध, गणेश नेपालीको आत्मदाह, माजिद अन्सारी लगायत जेएनजी अगुवाको पक्राउ, राहदानी लिन शास्ति, सवारी लाइसेन्स वितरण प्रक्रिया अवरूद्ध लगायतका विषयलाई सार्वजनिक लेखा समितिले ध्यान नदिएको भन्दै विरोध भएको छ भने सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर, उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उपशीर्षकमा मिनी संसद नागरिकको पहरेदार के सरकारको छाया शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनलाई लिएर निकै उत्साह थियो। पुरानो पुस्ताबाट दिक्क नागरिकले गत चुनावमा पनि नयाँ अनुहार नै रोजे। नयाँ शैलीको शासनको अपेक्षा गरेर नयाँ दललाई अभूतपूर्व मत पनि दिए। नयाँ अनुहारहरू निर्वाचित भएर आएको र सरकार बनाएको पनि पाँच महिना पुग्नै आँट्यो। भनिन्छ बिहानीले दिनको संकेत गर्छ। पाँच महिनामै पाँच वर्ष शासनको सम्पूर्ण चित्र नआए पनि केही संकेत त पक्कै गरेको छ। अनि नयाँ बिरूवाको चिल्लो पात छ कि खस्रो, सिंहदरबार वा संसदमा पात्र मात्रै फेरिए कि पारा पनि फेरियो? प्रश्न उठेको छ। अनुहार फेरिए पनि पारा फेरिएको छैन। सरकारको नेतृत्व युवाले गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन 36 वर्षमै झण्डै दुई तिहाई बहुमत पाएको सरकारको नेतृत्व गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बलियो सरकारसँग जनताको अपेक्षा ठूलो छ कि अपेक्षा अनुसार काम भइरहेको छ त? सरकारका पछिल्ला गतिविधिले छ भन्न सक्ने अवस्था छैन। मंगलबार साँझ प्रतिनिधि सभामा देखिएको एउटा दृश्य त्यसकै उदाहरण हो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्। तर मंगलबार प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्याल डीपीले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या कोरम पुगेन। गणना गर्दा सभाकक्षमा जम्मा 61 जना सांसद थिए, जसमध्ये विपक्षीतर्फ 5 जना सांसद थिए भने सत्तापक्ष रासोपातर्फ 56 जना थिए। संविधानको धारा 94 अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको बैठकमा 1/4 अर्थात 69 जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ। तर सत्तारूढ़ रासोपाका 182 सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेश हुन सकेन। हामीले परिणाम दिन नसके घातक भाष्य बन्नेछ सभापति रवि लामिछानेको भनाई सम्बन्धी यो खबर यससँगै छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। रासोपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तलको पार्टी बनेको हो, उहाँले भन्नुभयो। मैले यहाँ स्वीकार्ने पर्छ, तर युवाको चाहना यही थियो। नेता नयाँ पारा पुरानै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किएका छैनन्। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी बिहिबार नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिंगापुर उड़ेका थिए। त्यसै त उनी विदेशमै छन्। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुष मार्चमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्योपचारका क्रममा रहेको बताएका छन्, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। देउवा काठमाण्डुबाट सिंगापुर गएका थिए भने देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेकहरू खुलाएका छैनन्। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जन गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु भनी भनेका थिए। यसबारे कांग्रेस पनि मौन छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरामा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन्। उहाँहरू उपचारका क्रममा विदेशमा हुनुहुन्छ भन्ने जानकारी आएको हो। यसबाहेक पार्टीलाई अरू कुरा भनिएको छैन। हाल पार्टी कामका सिलसिलामा विदेशमा रहेका चालिसले भनेका छन्, उहाँहरू कहाँ हुनुहुन्छ, उपचार खर्च के भइरहेको छ, यावत विषयबारे म अनभिज्ञ छु उनले भनेका छन्। नेपालको सार्वजनिक ठेक्का पट्टासँग जोडिएका व्यक्तिको सेल्टर र कारोबारको पहिलो गन्तव्य सिंगापुर, हङकङ र दुवै लगायत देश रहेकाले देउवा दम्पतिको विदेश बसाई र यसको कनेक्सन भए नभएको खोजबिनको विषय भएको बताइएको छ। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाएपछि फर्कदै देउवा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा थपिँदै बेरोजु भार शीर्षकमा नागरिक दैनिकमा खबर छ। कोशीमा 6 अर्ब भन्दै खबर लेख्छ नागरिक दैनिक। कोशी प्रदेश सरकारको बेरोजु 5.5 अर्ब नाघेको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार कोशी सरकारको कुल बेरोजु आर्थिक वर्ष 2081-82 सम्ममा 5.86 करोड़ रूपियाँ पुगेको छ। कोशी प्रदेशमा आर्थिक वर्ष 2074-75 2,23,42,000 रूपियाँ रहेकोमा आर्थिक वर्ष 2081-82 5.86 करोड़ रूपियाँ पुगेको हो। महालेखाको प्रतिवेदन अनुसार कोशी प्रदेशमा विगतको तुलनामा पछिल्ला 2 वर्षमा वार्षिक बेरोजु घट्दै गएको देखिए पनि हरेक वर्ष नयाँ बेरोजु थपिने क्रम नरोकिएका कारण बेरोजु नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। कोशीमा आर्थिक वर्ष 2075-76 वार्षिक बेरोजु सबैभन्दा बढ़ी 1,67,39,26,000 रूपियाँ रहेको देखिएको छ। गण्डकीमा 3 अर्ब गण्डकी प्रदेशमा बेरुजु वर्षेनी बढ़दो छ। गण्डकीमा बेरुजु 8 वर्षमा 3 अर्ब पुग्न लागेको छ। गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयहरूको हालसम्मको बेरुजु 2,83,38,00,000 रूपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदन 2083 उल्लेख छ। गण्डकीमा आर्थिक वर्ष 2081-82 59,50,19,000 रूपियाँ बेरोजु थपिएको छ। यो अघिल्लो आर्थिक वर्ष 2080-81 भन्दा 7,22,19,000 बढ़ी हो।
2: नेपालमा थरका आधारमा समुदाय